0: मौका प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो
2: कमरिया कमैया करे लब्बालो लाली पप लागेलो। बले भाइ कहाँ चलिदिनु भएको? आउनुहोस् मिठाई खाएर जाइहाल्नुहोस्।
3: आफ्नो दाँत किरा लागेर कस्तो दुखिरहेछ, होस् मिठाई आइपऱ्यो, तपाईँको मिठाई तपाईँ आफै राख्नुहोस्।
2: भाग बगलोर कस्तो मान्छे छ यहाँ, मानव जेन्टल हुँदा हुँदै बगलोर जस्तो भर्केर हुन्छ
3: मानव जेन्टल?
2: ल दाजु तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई।
4: ल सुन भले भाइ, त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसीटी गरिन्छ, साथै सुरक्षित तरिकाले पिपी ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ। अनि सुन, त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार, महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था, साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ र पौष महिनाभरि सम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ। सम्पर्क मानव डेन्टल केयर अर्थो सेन्टर प्रणाली दमक छापा पश्चिम बस स्ट्यान्डदेखि 100 मिटर पूर्व एभरेस्ट ब्याङ्क सँगै। फोन नम्बर 0385849073।
2: मानव डेन्टल केयर अर्थो सेन्टर प्रणाली पहिचानको कुरो छ के, यहाँ भन्नु पर्छ यो कुरो।
5: के तपाईँ रोगी हुनुहुन्छ? उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन? या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो?
4: यदि त्यसो हो भने नआतिनुहोस्, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
5: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ। तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
6: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू
5: दम,
6: गठियाबार,
5: पित्त पथरी,
6: मूत्र पथरी,
5: ट्युमर,
6: क्यान्सर,
5: डायबिटिज,
6: पक्षघात,
5: मृगौला र पिसाब सम्बन्धी रोगहरू,
6: नाक कान घाँटीको रोग,
5: हार्ट जोनी र नसाको रोग,
6: थाइराइड, किडनी फेल भएकाहरू,
5: मुटु छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुकै रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ। नायक होम्यो क्लिनिक शङ्करदल चोक दमक छापा। फोन नम्बर 9842093892, 9842093892। सम्झनुहोस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ। के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, मेङबाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856070030। झिलझिले सम्पर्क 9703121494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रो सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रणालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा।
7: हिमशिखर टाइम चेक
8: अहिले 6 बज्यो। यस टाइम चेक का प्रायोजक
9: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउंडेशन दमक
10: रेडियो हिमशिखर 103.2 मेगाहर्ट्ज।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 28 गते आइतबार सन् 2026 सेप्टेम्बर 13 तारीख भदौ शुक्ल पक्षको द्वितीय तिथि आज तीजको दर खाने दिन।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चट्टान ब्लास्टिङ गरेर अवरुद्ध कृष्णभीरको सड़क खोलिँदै गल्छी रसुवागढी सड़कको ट्र्याकमा पनि काम धमाधम, दशैं अघि रसुवागढी नाका जोडिने।
0: 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए। भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
1: कांग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
0: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड, मध्य पूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
1: र एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
4: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
4: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
6: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
7: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
6: साझा पृथ्वी साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझुम जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
7: आयोजक धरपझोङ गाउँपालिका जोमसोङ मुस्ताङ,
6: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
7: धरपझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: काया कैरनमा अब खबरको सिलसिला। सुरुमा सड़क बारेको खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका 3 शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरूद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको कृष्णवीरमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कड़ा पहरा फुटाएर राजमार्ग खुलाउने काम अघि बढ़ाइएको हो। सड़क विस्तारका लागि शीतल बजारमा रहेका 3 ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सड़क विभागका मेसिनरी उपकरणबाट कड़ा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागकै अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय भैरवगढ़ तथा इन्जिनियरिङ प्राविधिकको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सड़क विभागको नागडुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सड़क निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरिएको छ। निर्माण कार्य योजना अनुसार अघि बढ़े कृष्णवीर खण्ड अबको 3 दिनभित्रमा यातायात चल्नका लागि पूर्ण रूपमा तयार हुने उहाँले बताउनु भएको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यस्तै सरकारले गल्छी र सुवागढ़ी सड़कको अस्थायी ट्र्याक खोल्ने कामलाई तीव्र बनाएको छ। भोटेकोशी बाढ़ीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढ़ी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको छ। धादिङको गल्छीदेखि धुन्ची हुँदै रसुवागढ़ी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढ़ी नाका जाँदा भने 82 किलोमिटर मात्र पर्छ। मैलुङ स्यापुरवेशी खण्डमा हिउँदमा मात्र गाड़ी गुड्थे। यो खण्डको 19 किलोमिटरमा स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि ठेक्का तोड़िएको थियो। नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा बाढ़ीले पूरै सड़क नै बगाएको सड़क विभाग जनाएको छ। गल्छी रसुवागढ़ी सड़कको ट्र्याक धमाधम खोलिँदै दशैं अघि रसुवागढ़ी नाका जोड़िने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच गएको लेन्दे खोलामा आएको बाढ़ीले नुवाकोटका दर्जनौ पुल बगाउँदा त्रिशुली नदी वरपर को समस्या भएको थियो र सदरमुकामसहित त्रिशुली पारिका क्षेत्र र तादी हुँदै गल्छीसम्मको सड़क सम्पर्क 2 हप्तासम्म अवरूद्ध भएकोमा अहिले बेलीब्रिज निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ।
2: 2072 साल वैशाख 12 गोर्खा भूकम्प यता भदौको 10 गतेसम्म भोटेकुसी बाढ़ीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 व्यक्तिको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकामा 14,825 ज्यान गएको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 कम्तीमा 18 प्रकारका घटनालाई प्राकृतिक विपत्ति भनेको छ। 2072 यता यही भदौ 16 गतेसम्म 56,357 विपदजन्य घटना भएका छन्। यद्यपि प्राधिकरणको पोर्टलमा शुरूआती वर्षका कतिपय घटनाका विवरण तथा तथ्याङ्क भने अध्यावधिक भएका छैनन्। COVID-19 महामारीमा ज्यान गुमाउनेको तथ्याङ्क पनि यसमा समावेश गरिएको छैन। प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणको पूर्व तयारीमा सरकारले यथोचित ध्यान नदिँदा पनि पछिल्ला वर्षहरूमा घटना बढ्न थालेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर प्रकाश पोखरेल नेपालमा पछिल्लो वर्ष विपदको आवृत्ति र प्रवृत्तिमा परिवर्तन आएको बताउनुहुन्छ। विपदहरू छिटो छिटो आउन थाले र विपदको मापन पनि ठूलो हुन थाले। उहाँले भन्नुभयो, यस्तो हुनमा जलवायु परिवर्तनले भूमिका खेलेको छ। हाम्रो भौगोलिक अवस्था पनि अर्को प्रमुख कारण रहेको उहाँको भनाइ छ। 2072 भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 ज्यान गुमाए नयाँ पत्रिकामा खबर छ।
1: कांग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टोली प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक समेत बोलाउनु भएको छ। खड्काले पूर्व सभापति शेरबहादुर देउवा नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुधे माग गएको वैशाख दोस्रो हप्ता सभापति गगन कुमार थापालाई पठाउनु भएको थियो। अर्का नेता शेखर कोइराला भने अझै निर्णयको अवस्थामा पुगिसक्नु भएको छैन। कोइरालाले पूर्व सभापति शेरबहादुर देउवा एकतामा जान तयार नभएपछि आफू पनि तटस्थ बस्ने मनस्थिति बनाएको बताउनु भएको छ। पूर्व सभापति देउवाले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दाको अन्तिम निर्णय पर्खने बताउँदै आउनु भएको छ। यसैबीच कांग्रेसका पूर्व सभापति देउवा पक्षले समानान्तर महाधिवेशनका लागि जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउवा पक्ष असोज 15 देखि महाधिवेशनमा होमिँदैछ। देउवा पक्षको सचिवालय समन्वय समितिले हिजो विज्ञप्ति मार्फत महाधिवेशन तयारीका लागि जिल्ला संघीय निर्वाचन क्षेत्र प्रदेश सभा निर्वाचन क्षेत्र पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज 3 भित्र गठन गरिसक्ने जनाएको छ। असोज 15 वडा र त्यसपछि पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने उसको तयारी छ। मंगसिरको 21 देखि 23 गतेसम्म काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय रहेको छ। खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउवा समानान्तर महाधिवेशनतिर, शेखर तटस्थ बस्ने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत पैसाको वास्तविक अर्थ र कामको कुरासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। 7 दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: भर्ना खुल्यो।
7: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
8: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
7: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णभीरको सड़क खोलिँदै गल्छी रसुवागढ़ी सड़कको ट्र्याकमा पनि धमाधम काम, दशैं अघि रसुवागढ़ी नाका जोड़िने 72 भूकम्प यता, प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए, भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन, कांग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ, लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग।
3: गाँठका कुरा।
2: तपाईँको खल्तीमा भएको 1,000 नोट निकाल्नुहोस् त। अब सोच्नुहोस्, यो कागजको मूल्य 1,000 रुपियाँ कसरी भयो? कागज त कागज नै हो, तर तपाईँ पसलमा जानुहुन्छ, 1,000 नोट दिनुहुन्छ, पसलवालाले सामान दिन्छन्। किन? किनभने दुवैलाई विश्वास छ यो नोट अरूले पनि स्वीकार गर्छन्। उज्यालोको युट्युब च्यानल उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न, सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृंखलाको चौथो भागमा पैसाको वास्तविक अर्थ र कामको नाली बेली प्रस्तुत गर्दै हुनुहुन्छ साथी मिलन तिमिल सिन्हा।
4: पैसा विश्वास हो, तर यहाँ फेरि अर्को प्रश्न आउँछ, यो विश्वासको जग के हो त? यसलाई बुझ्न 3 तथ्य हेरौ। पहिलो, राज्य र केन्द्रीय बैंक। सरकार र राष्ट्र बैंकले मन लागे जति जथाभावी नोट छाप्न पाउँदैनन्। जति नोट छाप्ने हो त्यति बराबरको वास्तविक सम्पत्ति, जस्तै सुन, चाँदी, विदेशी मुद्रा वा सरकारी ऋण पत्र राष्ट्र बैंकको ढुकुटीमा सुरक्षित हुनुपर्छ। कुनै पनि देशको नोट वा पैसाको मूल्य राज्यको कानून, केन्द्रीय बैंक प्रतिको विश्वास, अर्थतन्त्रको क्षमता र मानिसले त्यसलाई स्वीकार गर्ने सामूहिक विश्वासमा टिकेको हुन्छ। नोटलाई मानिसले विश्वास गर्ने अर्को जग हो देशको साख र कानून। नोटमा गवर्नरको हस्ताक्षर हुन्छ, त्यो हस्ताक्षरले कागजको मूल्य बढाएको भने होइन। यसले के जनाउँछ भने यो मुद्रा राज्यको कानूनी र संस्थागत व्यवस्थाभित्र जारी भएको हो। अर्थात तपाईँले देखाउने नोटमा एउटा कागज मात्र होइन, पूरा मौद्रिक प्रणालीको विश्वास उभिएको हुन्छ। यति कुरा गरेपछि तपाईँलाई लाग्यो होला, अमेरिकी डलरलाई संसारले किन र कसरी अरू देशका मुद्रा भन्दा धेरै विश्वास गरेको होला। दोस्रो विश्वयुद्धपछि बनेको विश्वव्यापी आर्थिक प्रणालीले डलरलाई अन्तर्राष्ट्रिय मौद्रिक व्यवस्थाको केन्द्रमा पुर्यायो। अमेरिकी समर्थक देशले डलरलाई कारोबार गर्ने मुद्रा मान्ने निर्णय गरे। डलरको भूमिकाले कानूनी मान्यता पायो। डलरको नियमन गर्ने अमेरिकी संस्था फेडरल रिजर्भ पारदर्शी, शक्तिशाली र विश्वासिलो हुँदै गयो। अमेरिकी डलर थप सर्वस्वीकार्य हुँदै गयो। हिजो आज संसारका व्यापारी, बैंक र अन्तर्राष्ट्रिय कारोबारमा अमेरिकी डलर सबैभन्दा विश्वासिलो मुद्रा भएको छ। त्यसैले पैसाको शक्ति केवल नोटमा लेखिएको अङ्कमा हुँदैन, पैसाको शक्ति त्यसलाई स्वीकार गर्ने मानिस, नियमन गर्ने संस्था र त्यस पछाडि रहेको अर्थतन्त्रको अवस्थाको विश्वासमा हुन्छ। अब कुरा गरौं पैसाले के काम गर्छ। पहिलो, विनिमयको माध्यम। तपाईसँग धान छ, जुत्ता चाहियो, तर जुत्ता बेच्नेसँग धान नचाहिन सक्छ। पैसाले यो समस्या हटाइदियो, धान बेच्नुहोस्, पैसा लिनुहोस्, त्यही पैसाले जुत्ता किन्नुहोस्। दोस्रो, मूल्य नाप्ने साधन। घर 50 लाख, मोटरसाइकल 3 लाख, चामल किलोको 100 रुपियाँ। पैसाले फरक फरक वस्तुको मूल्य एउटै भाषामा बताइदिन्छ। तेस्रो, मूल्य सञ्चय गर्ने साधन। आज कमाएको पैसा भोलिका लागि राख्न सकिन्छ। त्यसैले वास्तविक अर्थमा पैसा भनेको वस्तु र सेवाको मूल्यलाई व्यक्त गर्ने, साटफेट गर्न सजिलो बनाउने र आजको मूल्यलाई भविष्यसम्म लैजाने एउटा सामाजिक तथा आर्थिक व्यवस्था हो। हिजो पैसा सिक्का थियो, पछि कागज भयो, बैंकमा पुग्दा खाताको अङ्क भयो, आज मोबाइलको स्क्रिनमा देखिने अङ्क भएको छ। रूप फेरियो, तर आधार उही रह्यो, विश्वास। गाँठका कुराको अर्को श्रृंखलामा पैसा कसरी कमाउने, सिपबाट, श्रमबाट, व्यवसायबाट कि लगानीबाट? पैसा कमाउने बाटो खोज्दै गाँठका कुराको अर्को भागमा फेरि भेटौँला। तर आज गाँठका कुरा सुनेपछि तपाईँका मनमा लागेको कुरा हामीलाई पनि भन्नुहोस् है।
1: गाँठका कुरा श्रृंखला पछि फेरि पनि खबरकै सिलसिला। यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकोले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दूधबाट बनेका परिकार, खीर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकोले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ।
2: सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद भएको छ। औरही गाउँपालिकाको शिक्षा शाखाले हिजो पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। कार्यक्रममा मन्त्री पोखरेल सहित प्रतिनिधि सभाका सांसद शिव यादव, पुरूषोत्तम यादव, जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतो तथा गाउँपालिकाका जनप्रतिनिधि लगायत सहभागी थिए। सम्बोधनका लागि गाउँपालिकाका अध्यक्ष शिवजी यादव पछि ढिलो आइपुगेका मन्त्री पोखरेललाई सिधै माइक दिएपछि जिल्ला समन्वय समितिका सभापति महतोले बीचमै गुनासो गर्नुभयो। विवाद चर्किएपछि मन्त्री पोखरेल बोल्न छाडेर सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थलबाट हिँड्नु भएको थियो। कान्तिपुरमा खबर छ।
1: कहया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर, मेरो एप।
2: खुशीको खबर मृगोला अर्थात किडनी फेल भई डायलासिस गराइरहेका बिरामीहरूका लागि खुशीको खबर। मृगोला अर्थात किडनी फेल भई नियमित हेमो डायलासिस गराइरहनु भएका बिरामीहरूका
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नेपालले वैदेशिक रोजगारबाट गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ, तर विदेशमा ज्यान गुमाएका नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली भने अझै छैन। नेपालबाट हरेक वर्ष लाखौं नागरिक रोजगारीका लागि विदेश जान्छन्। पछिल्लो

0: लाखौं नागरिक रोजगारीका लागि विदेश जान्छन्। पछिल्लो एक वर्षमै झण्डै 7,92,000 नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। ती मध्ये झण्डै दुई तिहाई खाड़ी देश गएका थिए। 88,000 भन्दा बढी युरोपतर्फ गएका छन्। यस तथ्याङ्कमा भिजिट वा विद्यार्थी भिसामा विदेश जानेहरू भने समावेश छैनन्। 2000 दशकको शुरूतिर वार्षिक 1 खर्ब रूपियाँ भन्दा कम रहेको रेमिट्यान्स 2014 आइपुग्दा 5 खर्ब नाग्यो। 2024 14 खर्ब रूपियाँ पुगेर कृतिमानी राख्यो। गएको आर्थिक वर्षमा यो 37.1% बढ़ेर 23,26,00,000,000,000 रूपियाँ पुगेको थियो, जुन चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको 21,24,34,00,000,000,000 रूपियाँको कुल बजेट भन्दा धेरै हो। यसरी रेमिट्यान्स पठाउने श्रमिक मध्य कसैको विदेशमा ज्यान गयो भने सब नेपाल ल्याउने जिम्मेवारी कसको हो भन्ने विषय भने अझै अस्पष्ट छ। 23,00,000,000,000 रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर, कान्तिपुर दैनिकमा खबर छ।
1: अब विदेशको खबर। भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनु पर्नेमा जोड़ दिएको छ। भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ़ बनाउने प्रतिबद्धता जनाएका छन्। घोषणा पत्रमा राजनैतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबूत बनाउने उल्लेख गरिएको छ। ब्रिक्स नेताहरूले मध्य पूर्वमा बढ़दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनैतिक र शान्तिपूर्ण समाधानमा जोड़ दिएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। त्यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। विकासशील राष्ट्रहरूका लागि जीवाश्म इन्धन अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड़ दिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ। सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति शी जिङपिङ बीच द्विपक्षीय भेटवार्ता समेत भएको छ। भेटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढ़ाउने, आपूर्ति श्रृंखला र आर्थिक सहकार्य विस्तार गर्ने लगायत विषयमा छलफल भएको छ। भेटलाई भारत चीन सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनिया राष्ट्रपति शी, इरानी राष्ट्रपति मसूद पेजेस्कियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा लगायत ब्रिक्स सदस्य राष्ट्रका नेताहरू तथा उच्च स्तरीय प्रतिनिधि सहभागी हुनुहुन्छ। हिजोदेखि शुरू भएको सम्मेलन आज पनि चल्नेछ।
0: अब केही खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल दोस्रो पटक एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा हिजो भएको प्रतियोगिताको फाइनलमा यूएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्ने पाउने प्रावधान थियो। नेपाल विजेता बन्दै अर्को वर्ष बंगलादेशमा हुने तालिका रहेको एसिया कपमा छनौट भएको छ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले यूएईलाई 7 विकेटले पराजित गरी पहिलो पटक एसिया कप खेलेको थियो। फाइनल खेलेका नेपाल र यूएई इमर्जिङ टीम्स एसिया कपका लागि पनि छनौट भएका छन्। खेलकै अर्को प्रसंगमा नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेटमा जित निकाल्यो। अन्नपूर्ण लीग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। कर्णालीले भने प्लेअफमा काठमाडौँ रेड्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। लीग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 सेटमा पराजित गरेको थियो, तर फाइनलमा अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको हो। पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लीगमा कुल 6 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशि 32,00,000 रूपियाँ रहेको छ।
1: अब केही खबर संक्षेपमा। देशका धेरैजसो पहाड़ी र हिमाली क्षेत्रमा पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा बैतडीमा सबैभन्दा धेरै 18.2 मिलिमिटर वर्षा मापन भएको छ। गैराती, धेरैजसो पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर, इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि केही ठाउँमा ठूलो वर्षा भएको छ। आज कोशी र बागमती प्रदेशको हिमाली तथा पहाड़ी भाग तथा गण्डकी, कर्णाली र

0: पश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान रहेको छ।
1: सरकारले मलेसियाको रोजगारीमा खड़ा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। नेपालका 25 म्यान पावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खड़ा गरिएको सिन्डिकेट तोड्ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कार्यवाही अघि बढ़ाएको हो। वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध नेपाली इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थामाथि छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो।
0: सार्वजनिक खरिदलाई पारदर्शी प्रतिस्पर्धी र प्रविधि मैत्री बनाउन वर्षौंदेखि प्रयोग हुँदै आएको विद्युतीय खरिद प्रणाली ईपीजी उच्च सुरक्षा जोखिम देखिएको भन्दै सरकारले स्थगित गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले 2083 भदौ 11 अहिले संचालनमा राखेको ईपीजी प्रयोग स्थगित गरी प्रणाली सुधार तथा मरमत समारोह अघि बढ़ाएको हो। अत्यावश्यक खरिद प्रक्रिया नरोक्न भनेर कागजी माध्यमबाट बोलपत्र अघि बढ़ाउन बाटो खोलिएको छ। ठेक्का फेरि हार्ड कपीमा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
1: हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रूपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34.9 करोड़ रूपियाँमा निर्माण हुने गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पु महादेव खिम्तीजेवीले काम नगरी आयोजना पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको खबर नयाँ पत्रिकामा छ। माइतीको आशा
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णभेरको सड़क खोलिँदै गल्छे र स्वागढ़ी सड़कको ट्र्याकमा पनि कान धमाधम, दशैं अघि र स्वागढ़ी नाका जोड़िने।
0: 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए। भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
1: कांग्रेसमा खड्गा पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
0: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड़, मध्य पूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
1: र एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
0: र अन्त्यमा आजको कार्टुन, आशिष खनालले बनाउनु भएको पुरानो कार्टुन तीजका कतिपय गीत सुन्नै नसकिने खालका हुने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सड़कमा एकजना मान्छे सानो बच्चा काखमा राखेर हिँडिरहेका छन्। उनले बच्चालाई अर्ती उपदेश दिँदै भन्दैछन्, हेर बाबु, जीवनमा 3 कुरा कहिले नभुल्नु, सानालाई माया गर्न, ठूलालाई सम्मान गर्न र आधुनिक तीज गीत सुन्नु अघि झ्याल ढोका बन्द गर्न। आजको काया कैरन सकिएको छ।

नेपाली नारीको महान पर्व हरितालिका तीज सुरु आज दर्खाइँदै झापामा जापानिज इन्सेफ्लाइटिसबाट थप एकजनाको मृत्यु ज्यान गुमाउनेको संख्या 7 पुग्यो 14 जनामा संक्रमण पुष्टि जन्तरखानीको चिनारी बन्दै बुङको आलु अर्ग्यानिक प्रमाणीकरणले थपियो बजार सम्भावना उपभोक्ताको भान्सासम्म पुग्ने तयारीमा कंगोमा भयावह बन्दै इबोला संक्रमितको संख्या 7,000 नाग्यो मृत्यु हुनेको संख्या 3,000 बढी र एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनौट आसिफको शतकमा युएई 44 रनले पराजित

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: बिहानको खबर परिक्रमाबाट म ग्रीष्माको नमस्कार। खबर परिक्रमा रेडियो हिमशेखर 103.3 मेगाहरूसँगै संखुवा सभाको खादबारीमा रहेको रेडियो संखुवा सभा 95.5 मेगाहरूसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशनहरू साथै हाम्रो पात्रो र नेपाली पात्रोको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। खबर परिक्रमा शुरू गरौं मोरङ रतुवा माईबाट पण्डित रामु घिमिरेले तयार पार्नु भएको आजको पञ्चाङ्गबाट। आज मिति 2083 साल भाद्र 28 गते आइतबार। अनुसार ईस्वी सम्बत 2026 सेप्टेम्बर 13 तारीक, नेपाल सम्बत 1146। आज भाद्र शुक्ल पक्षको द्वितीय तिथि 7:19 तदुपरान्त तृतीय तिथि आज दर्खाने दिन हस्ता नक्षत्र शुक्ल योग तैतिल ग्रहण। आज बिहान 8:53 11:58 लाभ अमृत बेला रहनेछ। चन्द्रमा कन्या राशिमा साथै सूर्य भाद्र महिनाभरि सिंह राशिमा रहनेछ। सूर्योदय बिहान 5:48 भएको छ भने सूर्यास्त साँझ 6:09 हुनेछ। खबर अब विस्तारमा। नेपाली हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज अन्तर्गत आज दर खाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन आज दर्खाएसँगै चार दिनसम्म मनाइने तीज पर्वको औपचारिक शुरूआत भएको छ। विशेष गरी माइती तथा दाजुभाइले छोरी चेली तथा दिदीबहिनीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ। भोलिपल्ट अर्थात भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बस्नुपर्ने भएकाले त्यसको पूर्व तयारी स्वरूप शारीरिक शक्तिका लागि अघिल्लो रात अडिलो र मिठा परिकार दरका रूपमा खाने गरिन्छ। दरका रूपमा विशेष गरी दूधबाट बनेका शुद्ध परिकार, गहुँको रोटी र घिउ खाने चलन रहेको धर्मशास्त्रविद प्राध्यापक तोयराज नेपाल बताउनुहुन्छ। शास्त्रीय मान्यता अनुसार दर दुई भाग रात छँदै खाइसक्नुपर्ने विधान छ। तीजलाई महिलाहरूले वर्षभरिका दुःख पीर र मर्कालाई गीत वा नृत्यका माध्यमबाट पोख्ने पर्वका रूपमा समेत उपयोग गर्दै आएका छन्। जन्मघरबाट कर्मघर जाँदा भोगेका वेदनालाई माइतीमा आएर दिदीबहिनीसँग साटासाट गर्ने माध्यम पनि यो पर्व बन्दै आएको छ। विगतमा नेपालमा मात्र सीमित रहेको यो पर्व पछिल्लो समय संचार माध्यमको प्रचार प्रसारसँगै भारतका विभिन्न क्षेत्रमा समेत मनाउन थालिएको छ। झापामा जापानिज इन्सेफ्राइटिस जेई अर्थात मस्तिष्क ज्वरोको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। भद्रपुर नगरपालिका 8 वर्षीय अविनाश टुडुको जेई संक्रमणबाट मृत्यु भएको भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टि गरेको छ। अविनाशलाई भदौ 8 गते उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरिएको थियो। अस्पतालमा परीक्षणका क्रममा जापानिज इन्सेफ्राइटिस पुष्टि भएपछि थप उपचारका लागि भदौ 10 गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो। धरानमा करिब 14 दिनसम्म उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि परिवारले उनलाई घर ल्याएका थिए। घरमै राखेर उपचार तथा हेरचाह गरिरहेको अवस्थामा शुक्रबार उनको मृत्यु भएको नगर स्वास्थ्य शाखाले जनाएको छ। अविनाशको मृत्युसँगै झापामा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट ज्यान गुमाउनेको संख्या 7 पुगेको छ। संक्रमितहरूको संख्या भने 14 पुगेको छ। जिल्लामा जेई संक्रमणसँगै मृत्यु समेत बढेपछि स्वास्थ्य कार्यालयले आगामी असोज 5 गतेदेखि जिल्लामा जापानिज इन्सेफ्लाइटिस विरूद्ध खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ। भोटे गोसी बाढ़ीका कारण सड़क र पुल भत्किएर बाहिरी दुनियाँसँगको सम्पर्क टुटेपछि रसुवाको आमा छोदिङ्गो गाउँपालिकामा ड्रोन राहत ढुवानीको नयाँ सारथी बनेको छ। बाढ़ीपछि सड़क मार्ग अवरूद्ध हुँदा खाद्यान्न, औषधि, ग्यास लगायत अत्यावश्यक सामग्रीको अभाव बढ़ेपछि अहिले ड्रोन मार्फत प्रभावित बस्तीमा राहत पुर्याउन थालिएको हो। गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार बाढ़ीपछि खाद्यान्न संकट कसरी टार्ने भन्ने ठूलो चुनौती बनेको थियो। हेलिकप्टरबाट सामान ल्याउने प्रयास भए पनि सबै सामग्री त्यसबाट ढुवानी गर्न सम्भव नभएपछि ड्रोन प्रभावकारी विकल्प बनेको उहाँले बताउनुभयो। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवराज अधिकारीका अनुसार सड़कले साथ नदिएको अवस्थामा ड्रोन मार्फत औषधि, ग्यास र खाद्यान्न जस्ता सामग्री प्रभावित क्षेत्रमा पुर्याइँदैछ। राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार धुन्चेदेखि हाकुबेसीसम्म राहत पुर्याउन 4 ड्रोन प्रयोगमा ल्याइएको छ। एउटा ड्रोनले एकपटकमा करिब 80-100 किलोग्रामसम्म भार बोक्न सक्छ। ठूलो परिणाममा राहत, घाइतेको उद्धार तथा लामो दूरीको ढुवानीमा हेलिकप्टर आवश्यक भए पनि तत्काल अत्यावश्यक सामग्री पुर्याउन ड्रोन प्रभावकारी देखिएको छ। भोटेकोसी बाढीले सड़क र पुल सहितका संरचना भत्काएपछि विकट बस्तीका लागि अहिले आकाश नै राहतको बाटो बनेको छ। जिल्ला प्रशासन कार्यालय झापाले पालो आवेदन शून्यमा झार्ने अभियान अन्तर्गत सार्वजनिक विदाका दिन समेत राष्ट्रिय परिचय पत्र तथा राहदानी सेवा प्रदान गर्ने भएको छ। अनलाइन आवेदन फारम भरेर बायोमेट्रिक र अन्य प्रक्रियाका लागि पालो पर्खिरहेका सेवाग्राहीहरूलाई सहज र छिटो छरितो सेवा उपलब्ध गराउने उद्देश्यले आगामी असोज 15 गतेसम्म शून्य बाँकी आवेदन अभियान सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो। अभियान अन्तर्गत कार्यालयले दैनिक बिहान 7 देखि साँझ 6 बजेसम्म सेवा प्रदान गर्ने र सार्वजनिक विधामा समेत सेवा प्रवाह नरोकिने जनाएको छ। हाल कार्यालयमा राष्ट्रिय परिचय पत्र र राहदानी सेवा लिने सेवाग्राहीको चाप छ। पालो पर्खिरहेका आवेदक शून्य बनाउने अभियानको लक्ष्य रहेको जनाइएको छ। जिल्ला प्रशासन कार्यालयले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै अनलाइन आवेदन गरी पालो पर्खिरहेका सम्पूर्ण सेवाग्राहीलाई आवश्यक सकल कागजात सहित अभियान अवधिमा कार्यालयमा आएर सेवा लिन आग्रह गरेको छ। झापाको दमकमा धार्मिक तथा सामाजिक सेवाका लागि महत्वपूर्ण मानिएको क्रियापुत्री भवन निर्माण हुने भएको छ। दमक नगरपालिका 7 निर्माण हुने भवनको शनिबार नगर प्रमुख रामकुमार थापाले शिलान्यास गर्नुभएको छ। भाट सहित 60,05,095 रूपियाँ 16 पैसा लागतमा निर्माण हुने भवनको ठेका अन्तश्री मल्टी बिल्डर्स ग्रुप प्रालीलाई दिइएको छ। सम्झौता अनुसार निर्माण कम्पनीले आगामी माघ 30 गतेसम्म भवन निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ। नगर क्षेत्रमा क्रियाकर्मका लागि आवश्यक व्यवस्थित पूर्वाधारको अभाव रहँदै आएको अवस्थामा निर्माण हुन लागेको यस भवनले स्थानीय बासिन्दालाई सामाजिक तथा धार्मिक संस्कार सम्पन्न गर्न सहज हुने अपेक्षा गरिएको छ। खबर परिक्रमामा अब ब्रेकको पालो।
0: दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाई हाम्रो बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बंगलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली मिकलाजुङ मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409। दमक इन्टरप्राइजेसमा इलेक्ट्रिक स्कुटर र साइकल खरिदमा भारी छु। न मोबिल चाहिने न त सर्भिसिङको झन्झट। एक पटक चार्ज गर्दा 100 किलोमिटरसम्म कुदाउन सकिने आकर्षक र नयाँ नयाँ मोडलका इलेक्ट्रिक स्कुटर र इलेक्ट्रिक साइकलहरू ब्याट्री र मोटरमा 6 महिनादेखि 1 वर्षसम्म ग्यारेन्टीका साथ सहुलियत मूल्यमा बिक्री गरिएको सहर्ष जानकारी गराउँदछौ। तपाईँ पनि सरल मूल्यमा भरपर्दो इलेक्ट्रिक स्कुटर एवं साइकल खरिद गर्न चाहनुहुन्छ भने एक पटक दमक इन्टरप्राइजेसलाई अवश्य सम्झिनुहोस्। सम्पर्क दमक इन्टरप्राइजेस, गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि, दमक, झापा। फोन नम्बर 98-16-091-013।
2: ब्रेकपछि पुनः स्वागत छ। अब बाँकी प्रसंगहरू। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 6 जन्तरखानीमा करिब 5 दशकदेखि उत्पादन हुँदै आएको बुङको आलु अर्ग्यानिक प्रमाणित भएपछि अब प्याकेजिङ सहित बजारमा ल्याउन थालिएको छ। स्थानीय किसानले उत्पादन गरेको आलुलाई ग्रेडिङ, प्याकेजिङ र लेबलिङ गरेर बजारमा पठाउन थालिएसँगै जन्तरखानीको आलुले स्थानीय उत्पादनको छुट्टै पहिचान बनाउने अपेक्षा गरिएको छ। एक रिपोर्ट।
3: पाखोबारीमा उत्पादन गरिएको बुङको आलु खनेर निकाल्ने काम सकिएसँगै किसानको अर्को व्यस्तता शुरू भएको छ। अब आलु बारीमै सीमित छैन, ग्रेडिङ हुँदैछ, प्याकेजिङ हुँदैछ र उपभोक्ताको भान्सासम्म पुग्ने तयारीमा छ। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 6 जन्तरखानीमा उत्पादन हुँदै आएको बुङको आलु अर्ग्यानिक प्रमाणित भएपछि प्याकेजिङ सहित बजारमा ल्याउन लागि हो।
4: बाजाबारीलाई फालेर चाहिँ त्यही माटो डराएर चाहिँ बनाएको हो। यसमा कुनै पनि एउटा गोठे मल गोबरहरू पनि प्रयोग नभएको शुद्ध अर्ग्यानिकै हो र यहाँहरूले सबैजनाले किनेर सहयोग गरिदिनु होला।
3: करिब 5 दशकदेखि परम्परागत रूपमा बुङको आलु खेती गर्दै आएका किसानका लागि उत्पादनलाई बजारसम्म जोड्नु भने ठुलै चुनौती थियो। उत्पादन राम्रो भए पनि उचित बजार र मूल्य नपाउँदा किसानले अपेक्षित लाभ लिन सकेका थिएनन्। स्थानीय उत्पादनको बजार पहिचान कमजोर हुँदा गुणस्तरीय उत्पादन समेत बिचौलिया मार्फत सामान्य आलुकै रूपमा बिक्री हुने अवस्था थियो। तर अर्ग्यानिक प्रमाणीकरण सँगै अब जन्तरखानीको आलुलाई छुट्टै पहिचान र ब्रान्डका रूपमा बजार लैजाने प्रयास थालिएको छ।
5: 2-3 वर्षको लागि अर्ग्यानिक प्रमाणीकरण गर्दै गर्दाखेरि बिचमा अन्य मल खाद युज हुन्छ कि भन्ने एउटा शङ्काले गर्दाखेरि 1 वर्षको मात्रै प्रोजेक्ट रहेछ। यसको लागि चाहिँ अलिकति जुन समूहलाई अलिकति चुनौती छ, वर्षे पछि अलिकति आर्थिक भार चाहिँ छ।
3: उत्पादन भएको आलुलाई आकार र गुणस्तरका आधारमा ग्रेडिङ गरेर प्याकेजिङ गरिन्छ। हाल बिक्रीका लागि 10, 15 र 25 केजीका प्याकेट तयार पारिएको छ। प्रति केजी 100 रुपियाँ मूल्य तोकिएको छ। प्याकेटमा उत्पादन स्थल, उत्पादनको पहिचान र अर्ग्यानिक प्रमाणीकरण सम्बन्धी विवरण राखिने भएकाले उपभोक्ताले आफूले खरिद गरेको आलु कहाँ र कसरी उत्पादन भएको हो भन्ने जानकारी समेत पाउनेछन्। यसले किसानको उत्पादनलाई उपभोक्तासँग प्रत्यक्ष जोड्नुका साथै स्थानीय उत्पादनको छुट्टै बजार निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
6: जुन आलु के हो भन्ने कुरा निर्धारित भएर चाहिँ किन्ने अवस्था पनि रहन्छ र ठगिने अवस्था पनि रहँदैन। त्यसबाट सम्पूर्ण यो आलु उत्पादन गर्नेदेखि उपभोक्ताहरूसम्मलाई चाहिँ विभिन्न किसिमका आलुबाट हुने फाइदाहरू पनि हुनेछ।
3: कृषि उत्पादनलाई खेतबारी नै सीमित नराखी त्यसको ब्रान्डिङ, प्याकेजिङ र बजारीकरण गर्न सके किसानले उत्पादनको उचित मूल्य पाउने र आमदानी बढाउन सक्ने अपेक्षा गरिएको छ। त्यसैले जन्तरखानीको आलुलाई स्थानीय उत्पादनको पहिचान बनाउँदै जिल्लाभित्र मात्र नभई बाहिरी बजारसम्म विस्तार गर्ने लक्ष्य लिइएको छ। यसका लागि स्थानीय सरकारले उत्पादन वृद्धि, बजारीकरण र प्रवर्धनमा थप सक्रियता देखाउने जनाएको छ।
7: कृषकहरूको उत्पादन वृद्धिमा जोड दिँदै हामीले यसलाई नगरपालिकाबाट आउने मिटिङहरूमा यसलाई अझ व्यवस्थित कसरी गर्न सकिन्छ, यसलाई बाहिर बाहिरका सङ्घ संस्थाहरूमा समेत हामीहरू हातेमालो गर्दै हाम्रो अहिले पनि सास नेपाल भयो, राष्ट्रिय कृषि आधुनिकरण भयो, उनीहरूसँग सहयोग गरेर मागेर हामीले यसलाई बाहिर समेत प्रचार प्रसारको कुरामा लगेर यसलाई बाहिरसम्म पुर्याउने कोसिसमा हामी लाग्नेछौँ।
3: करिब 5 दशकदेखि किसानको पाखोबारीमा फल्दै आएको जन्तरखानीको आलु अब पहिलो पटक अर्ग्यानिक पहिचान सहित उपभोक्ताको भान्सासम्म पुग्ने चरणमा छ। अर्ग्यानिक प्रमाणीकरणले उत्पादनको पहिचान थपेको छ भने ग्रेडिङ, प्याकेजिङ र लेबलिङले त्यसलाई बजार योग्य बनाउने प्रयास गरेको छ। तर कुनै पनि स्थानीय उत्पादनको ब्रान्ड एकपटक प्याकेटमा राख्दैमा स्थापित हुँदैन। गुणस्तरमा निरन्तरता, उत्पादनको मात्रा, उचित मूल्य र बजारको सुनिश्चितता कायम गर्न सके मात्रै जन्तरखानीको आलुले आफ्नो छुट्टै बजार बनाउन सक्छ। किसानको वर्षौं पुरानो परम्परालाई आधुनिक बजारीकरणसँग जोड्ने यो प्रयास सफल भए जन्तरखानीको आलु एउटा कृषि उपजमा मात्र सीमित रहने छैन, ओखलढुङ्गाको स्थानीय पहिचान बोकेको ब्रान्डका रूपमा स्थापित हुन सक्ने सम्भावना देखिन्छ।
2: अब मौसम सम्बन्धी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। सबै प्रदेशको थोरै स्थानमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा र मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। अब केही संक्षिप्त खबरहरू। कोशी प्रदेशमा उत्पादनको सम्भावना प्रशस्त भए पनि नेपाली वस्तुलाई सीमाबारी निर्यात गर्न कानूनी जटिलता, गुणस्तर परीक्षण, भन्सार प्रक्रिया र सीमा नाकाको अव्यवस्थाले समस्या सृजना गरेको सरकारवालाले बताएका छन्। निर्यात प्रवर्धनका लागि प्रदेश सरकारले बिर्तामोडमा आयोजना गरेको अन्तर्क्रियामा व्यवसायी, किसान, सरकारी अधिकारी तथा क्षेत्रगत विज्ञहरूले उत्पादन बढ़ाउने योजनासँगै निर्यातका अवरोध हटाउन सरकार गम्भीर हुनुपर्नेमा जोड़ दिएका छनृ। ओखलढुङ्गामा सहुलियत मूल्यमा चामल दाल र चिनी बिक्री हुन थालेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा उपभोक्ताको भेड लागेको छ। तीनवटै खाद्य वस्तु सहुलियत दरमा बिक्री भइरहे पनि सबैभन्दा बढ़ी आकर्षण भने चिनीमा देखिएको छ। स्थानीय बजारमा प्रति किलो करिब 140 रूपियाँ पर्ने चिनी खाद्य संस्थानबाट भने 110 रूपियाँमा उपलब्ध छ। र सरकारले भदौ 10 गतेको भोटेको सिबाडीबाट प्रभावित परिवारलाई मासिक 15,000 रूपियाँका दरले राहत दिने निर्णय गरेको छ। बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका 7,570 निजी घरमा क्षति पुगेकाले प्रभावित परिवारलाई आर्थिक सहायता दिने निर्णय गरेको छ। चारजनासम्मको परिवारलाई मासिक 15,000 रूपियाँ दिनेछ भने 4,000 भन्दा बढ़ी सदस्य भएको परिवारलाई थप 2,000 रूपियाँ दिने जनाइएको छ। खबर परिक्रमामा पुनः ब्रेक गोपालो।
8: हे भगवान, यो एलईडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
9: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हो त?
8: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
9: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउ न, त्यहाँ एलईडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
8: ए हो र,
9: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
10: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत 2 दशकदेखि तपाईँकै सेवामा समर्पित। तमकाट ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
11: प्रोप्राइटर मनोज सिंह, फोन नम्बर 98-426-20-930 र 98-049-31-6-39।

0: भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: ब्रेकपछि पुनः स्वागत छ। अब एउटा देश बाहिरको प्रसंग। प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला संक्रमितको संख्या 7,000 नागेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब 3,400 पुगेको छ। शुक्रबार सार्वजनिक गरिएको सरकारी स्वास्थ्य अवस्था सम्बन्धी पछिल्लो विवरण अनुसार सेप्टेम्बर 10 7,022 जनामा संक्रमण पुष्टि भएको छ। संक्रमणका कारण 3,398 जनाको मृत्यु भएको छ भने 1,671 जना उपचारपछि निको भएका छन्। हालको तथ्याङ्क अनुसार संक्रमित मध्ये मृत्यु हुने दर 48.4% रहेको छ। इबोलाको प्रकोप कंगोका 7 प्रान्तका 62 स्वास्थ्य क्षेत्रमा फैलिएको छ। स्थानीय अधिकारीहरूका अनुसार सुद उवांगी प्रान्तमा पनि एकजनामा संक्रमण पुष्टि भएपछि उक्त प्रान्त पछिल्लो प्रभावित क्षेत्र बनेको हो। गत मे महिनामा घोषणा गरिएको हालको इबोला प्रकोप कंगोको इतिहासमै सबैभन्दा ठूलो र घातक बनेको छ। विश्वव्यापी रूपमा भने सन् 2014 देखि 2016 पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपपछि यो दोस्रो ठूलो प्रकोप बनेको हो। अब खेल खबर। नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनौट भएको छ। मलेसियाको बायोमास ओभलमा शनिबार भएको फाइनल खेलमा नेपालले यूएईमाथि 44 रनको जित हासिल गरेको हो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको यूएई 49.1 ओभरमा 269 रनमा अल आउट भयो। यूएईका लागि राहुल चोपड़ाले अभिजित शतक बनाए पनि पर्याप्त हुन सकेन। आसिफ शेखले 106 बलमा 8 चौका र 4 छक्का सहित 102 रन बनाए। यसअघि बायोमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा 9 विकेट गुमाएर 313 रनको बलियो योगफल खड़ा गरेको थियो। नेपालले यसअघि सन् 2023 प्रिमियर कपको फाइनलमा पनि यूएईलाई नै पराजित गरेको थियो। खबर परिक्रमाको अन्त्यमा मुख्य प्रसंगहरू पुनः एकपल्ट। नेपाली नारीको महान पर्व हरितालिका तीज शुरू, आज दर खाइँदै। झापामा जापानिज इन्सेफ्लाइटिसबाट थप एकजनाको मृत्यु, ज्यान गुमाउनेको संख्या 7 पुग्यो, 14 जनामा संक्रमण पुष्टि। जन्तरखानीको चिनारी बन्दै बुङको आलु, अर्ग्यानिक प्रमाणीकरणले थप्यो बजार सम्भावना, उपभोक्ताको भान्सासम्म पुग्ने तयारीमा। कंगोमा भयावह बन्दै इबोला, संक्रमितको संख्या 7,000 नाग्यो, मृत्यु हुनेको संख्या 3,000 बढी। र एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनौट, आसिफको शतकमा यूएई 44 रनले पराजित। हवस् त, यसका साथै खबर परिक्रमा अहिलेलाई यति नै। प्रविधि संयोजनमा रन्जुसँगै म ग्रीष्मा पनि आज्ञा माग्छु। नमस्ते, शुभ दिन।

0: गेलो। बोले भाइ कहाँ चल दिनु भएको हँ? यहाँ आउनुहोस्, मिठाई खाएर जाइ हाल्नुहोस्।
1: आफ्नो यहाँ दाँत किरा लागेर कस्तो दुखिरहेछ। होस् मिठाई आइपऱ्यो, तपाईँको मिठाई तपाईँ आफै राख्नु।
0: भाग बगलोर कस्तो मान्छे छ यहाँ? मानव डेन्टल हुँदा हुँदै बगलोर जस्तो भड्केर हुन्छ?
1: मानव डेन्टल
0: ल दाजु, तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई।
2: ल सुन बोले भाइ, त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसीटी गरिन्छ। साथै सुरक्षित तरिकाले पीपी ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ। अनि सुन, त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार, महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था, साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ। र पौष महिनाभरि सम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ।
1: ए आमा हो, मिठाई लाइ बोरो, मिठाई बनाउँदै गर्नुहोस्।
2: सम्पर्क मानव डेन्टल केयर अर्थो सेन्ट्रली दमक छापा, पश्चिम बस स्ट्यान्ड देखि 100 मिटर पूर्व, एभरेस्ट ब्याङ्क सँगै। फोन नम्बर 0385849073।
0: मानव डेन्टल केयर अर्थो सेन्ट्रली पहिचानको कुरो छ के, भन्नु पर्छ यो कुरो।
3: के तपाईँ रोगी हुनुहुन्छ? उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन? या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो?
2: यदि त्यसो हो भने नआपिनुहोस्। यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
3: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ।
4: तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
5: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू,
4: दम,
5: गठियाबाद,
4: पित्त पथरी,
5: मूत्र पथरी,
4: ट्युमर,
5: क्यान्सर,
4: डायबिटिज,
5: पक्षघात,
4: बेगौला र पेसाब सम्बन्धी रोगहरू,
5: नाक कान घाँटीको रोग,
4: हार्ट जोनी र नसाको रोग,
5: थाइराइड, किडनी फेल भएकाहरू,
4: मुटु छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुकै रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ।
3: नायक होम्यो क्लिनिक, शङ्करदल चोक, दमक छापा। फोन नम्बर 9842093892, 9842093892।
6: सम्झनुहोस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ।
7: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिलजिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ।
8: नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो।
7: सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9056270030। झिझिले सम्पर्क 9703121494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा।

0: मा सम्पर्क गर्नुहोस्
1: ग्लोबल जुनियर मेरो एप
2: निशुल्क ओपिडी सेवा सहित अब ओरो डेन्टल केयर प्रणालीमा घिजा सुनेर रगत आइरहने मुख तथा श्वास गनाउने मुख सम्बन्धी अन्य रोगहरूको उपचार दाँत भर्ने घिजाको अपरेसन दाँतमा खोल राख्ने कृत्रिम दाँत राख्ने दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने नमिलेको दाँतहरू मिलाउने बच्चाको दाँतको विशेष उपचार
3: अत्याधुनिक मेसिनबाट आरसिटी मुखको डिजिटल एक्सरे आरभिजी इन्ट्रा ओरल क्यामेराबाट मुखको सम्पूर्ण जाँच साथै नयाँ प्रविधिबाट इम्प्लान्ट गरिन्छ
2: उक्त कुरा बिरामी आफैले कवच बबलबाट हेर्न सकिनेछ
3: साथै प्रत्येक सेवामा 25% छुट समेत व्यवस्था गरिएको छ
4: ओरो डेन्टल केयर प्रणाली दमक चौक चेसिसोक छापा फोन नम्बर 023571522
5: हिमशिखर टाइम चेक
6: अहिले 7 बज्यो
7: यस टाइम चेक का प्रायोजक
8: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउन्डेसन दमक

एक माले बन्दुक, दुई माले बन्दुक, मृगलाई ताकेको मृगलाई होइन मायालाई ताकेको। नमस्कार, म हुँ प्रशान्त ताम्रकार। तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्भाग रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: कमरिया कर लब्बालू लाली पॉप लागेलो। बोले भाई कहाँ चल दिनु भएको हँ, आउनुस मिठाई खाएर जाइ हाल्नुस।
1: आफ्नो यहाँ दाँत किरा लागेर कस्तो दुखिरहेछ, होस् मिठाई आई बोलो तपाईँको मिठाई तपाईँ आफै राख्नु।
0: भाग बगलोर कस्तो मान्छे छ यार, मानव जेन्टल हुँदा हुँदै बगलोर जस्तो भरिकेर हुन्छ
1: मानव जेन्टल रे।
0: ल दाजु तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई।
2: ल सुन बोले भाइ, त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसीटी गरिन्छ, साथै सुरक्षित तरिकाले पीपी ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ। अनि सुन, त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार, महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था, साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ र पौष महिना भरिसम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ।
1: ए आमा हो, मिठाई लाई बोरो मिठाई बनाउँदै गर्नुस्, मात्रै गए मानव डेन्टल किरै।
2: सम्पर्क मानव डेन्टल केयर अर्थो सेन्टर फारी दमक छापा, पश्चिम बस स्ट्यान्डदेखि 100 मिटर पूर्व, एभरेस्ट ब्याङ्क सँगै। फोन नम्बर 0385849073।
0: मानव डेन्टल केयर अर्थो सेन्टर फारी पहिचानको कुरो छ के, यहाँ भन्नु पर्छ यो कुरो।
3: के तपाईँ रोगी हुनुहुन्छ, उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन, या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो?
2: यदि त्यसो हो भने नआतिनुहोस्, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
3: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ। तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
4: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू,
3: दम,
4: गठियाबाद,
3: पित्त पथरी,
4: मूत्र पथरी,
3: ट्युमर,
4: क्यान्सर,
3: डायबिटिज,
4: पक्षघात,
3: मृगौला र पिसाब सम्बन्धी रोगहरू,
4: नाक कान घाँटीको रोग,
3: हार्ट जोनी र नसाको रोग,
4: थाइराइड, किडनी फेल भएकाहरू,
3: मुटु छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुके रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ। नायक होम क्लिनिक, शङ्करदल चोक, दमक, छापा। फोन नम्बर 9842093892, 9842093892। सम्झनुहोस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ। के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, नेङबाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङबाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिन्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङबाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्, तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङबाङद्वारा सञ्चालित नेङबाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9056270030। झिलझिले सम्पर्क 9703121494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा।
5: रेडियो 103.3 मेगाहर्ट्ज।

0: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर। फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-53-162।
1: दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपाक्याम धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू ओपिडी सेवा, एक्सरे सेवा, घोपा क्याम्प धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरैदेखि उपचार गर्ने, दाँतको आरसीटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, निक्लाजुङ 7 मधुमल्ला, टाढी रोड उत्तर, टावर भएको घरमा। फोन नम्बर 98-20-70-83-82, 98-430-21-753।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: एक नाले बन्दुक, दुई नाले बन्दुक, मृगलाई ताकेको मृगलाई होइन मायालाई ताकेको। नमस्कार, म हुँ प्रशान्त ताम्रकार। तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संभाग रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: हे भगवान, यो एलईडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
1: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
0: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
1: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउ न, त्यहाँ एलईडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्वो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
0: ए हो र,
1: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
2: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत दुई दशकदेखि तपाईँकै सेवामा समर्पित। धमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
0: प्रोप्राइटर मनोज सिंह। फोन नम्बर 98-426-20-930 र 98-049-31-639। के तपाईँ रोगी हुनुहुन्छ, थोरै खर्चमा उपचार गराउन चाहनुहुन्छ? त्यसो भई आउनुहोस् सेवा होमियो क्लिनिक, फर्निचर लाइन, दमकमा। यहाँ जर्मनी होमियोपेथिक पद्धति मार्फत नयाँ तथा पुराना सबै खाले रोगहरूको बिना साइड इफेक्ट, बिना अपरेशन सफल उपचारका लागि 28 वर्षदेखि अनुभवी होमियोपेथिक चिकित्सक डाक्टर घनश्याम सुवेदीको दैनिक सेवा।
3: हाम्रा सेवाहरू पेट सम्बन्धी, ग्यास्ट्रिक, जन्डिस, कब्जियत, अमलपित्त, पेटमा पानी जमेको आदि,
0: नसा सम्बन्धी, साइटिका, ढाड दुख्ने, जोड्नी दुख्ने, बाथ रोग, प्यारालाइसिस, टाउकोमा पानी जमेको,
3: महिला सम्बन्धी, महिनावारी गडबडी, बढी रगत जाने, स्तनमा गाँठा गुठी, गर्भ नहरने वा आफै गर्भपतन हुने, सेतो पानी जाने, निसन्तान आदि,
0: छाला सम्बन्धी, मुसा, खिर, दाग, डन्डीफोर, पोतो, नङ पाक्ने आदि,
3: श्वास प्रश्वास सम्बन्धी, रुगा खोकी, दम, नाक बन्द हुने आदि,
0: पिसाब सम्बन्धी, पिसाबबाट रगत जाने, पथरिया, पिसाब पोल्ने, पिसाब धेरै लाग्ने, प्रोस्टेट बढेको, साथै अन्य रोगहरू, फर्सा, गठिया बाथ, कान पाक्ने, गिजा पाक्ने, प्रेसर बढेको, शरीरमा मासु पलाएको, शरीरमा भएका गाँठा गुठी, थाइराइड, छारे रोग, कपाल झर्ने, सबै खाले नयाँ तथा पुराना रोगहरूको सफल उपचार गर्नुका साथै दैनिक भिडियो एक्सरे र प्याथोलोजी सेवा समेत उपलब्ध छ। सम्पर्क डाक्टर घनश्याम सुवेदी, सेवा होमियो क्लिनिक, पशुपति मार्ग, फर्निचर लाइन, दमक, झापा। फोन नम्बर 98-426-21-181, 98-426-21-181।
4: को जस्तै मलाई भोजपुरी खुकुरी, मणिपुरी झर्काको थाल बटुका चाहिएको थियो, कहाँ पो मिल्ला हौ? त्यही त मैले पनि मैयाले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने थिए, कहाँ पाइन्छ?
5: होइन, के को गन्ठन हो यो?
4: म पनि त्यही भन्दैछु।
5: त्यही त, त्यो सिद्धकाली भोजपुरी भाडा पसलमा गए भइगयो नि। तामा, काँसा, भोजपुरे खुकुरी, मणिपुरे झर्का, थालबटुका, स्टिल, रबर आइटम, फेन, रोटी मेकर, ओभन, इलेक्ट्रोनिक आइटम, होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
4: साथमा महागुरु फाल्गुनन्द र धर्म गुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ। सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
5: युनाइटेड युनिराइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिराइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
0: साथै ओइका ब्रान्डका फ्यान, कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: सम्पर्क सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथीभरा पाण्डे सप्लायर्स, नमुना मार्ग पश्चिम नगरपालिका रोड दमक छापा, प्रुफ राइटर पुष्प बहादुर पाण्डे 9852076162, विनोद पाण्डे 9824083188, प्रकाश पाण्डे 9816030993, शोभित पाण्डे 9807062, फोन नम्बर 0385825994।
6: हिमशिखर टाइम चेक
7: अहिले 8 बज्यो। यस, टाइम चेक का प्रायोजक
8: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउंडेशन दमक।

घृणाले बन्दुक मृगलाई ताकेको, मृगलाई होइन मायालाई ताकेको। नमस्कार, म हुँ प्रशान्त ताम्रकार। तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाद रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: कमैया कर लब्बालो लाली पॉप लागेलो। बोले भाई कहाँ चल दिनु भएको हो, आउनुहोस् मिठाई खाएर जाइहाल्नुहोस्।
1: आफ्नो याद किरा लागेर कस्तो दुखिरहेछ, होस् मिठाई आइपऱ्यो, तपाईँको मिठाई तपाईँ आफै राख्नु।
0: भाग बगलोर कस्तो मान्छे छ यार, मानव जेन्टल हुँदा हुँदै बगलोर जस्तो भर्केर हुन्छ
1: मानव जेन्टल?
0: ल दाजु तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई।
2: ल सुन भले भाइ, त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसीटी गरिन्छ, साथै सुरक्षित तरिकाले पिपी ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ। अनि सुन, त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार, महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था, साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ, र पौष महिना भरिसम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ। सम्पर्क मानव डेन्टल केयर अर्थो सेन्टर प्रणाली दमक छापा, पश्चिम बस स्ट्यान्डदेखि 100 मिटर पूर्व, एभरेस्ट ब्याङ्क सँगै। फोन नम्बर 03584973।
0: मानव डेन्टल केयर अर्थो सेन्टर प्रणाली पहिचानको कुरो छ के, यहाँ भन्नु पर्छ यो कुरो।
3: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर झिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा नेङमाङ नाम राखेर रा अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्, तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 98060-22730, 98526-70030। झिझिले सम्पर्क 97073-21494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा।
4: तिम्रो पाउजु बजेर थापाए अरूले, तिम्रो पाउजु बजेर थापाए अरूले, मलाई त कराए आफन्तहरूले। नमस्कार, म गायक डम नेपाली, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो हिमशिखर 103.3 MHz, शिक्षा सूचना मनोरञ्जनको संवाहक।

मेरो जीवन बाटो जाने भइजाओ, मेरो जीवन बाटो जाने भइजाओ, तर अन्तिम पल्ट भेट्न आऊ। नमस्कार, म गायक डमर नेपाली, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो हिमशिखर 103.3 मेगाहर्ज, शिक्षा सूचना मनोरञ्जनको संवाहक।

0: हे भगवान, यो एलइडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
1: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
0: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
1: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउँ न। त्यहाँ एलइडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
0: ए हो र,
1: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
2: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत दुई दशकदेखि तपाईँकै सेवामा समर्पित। धमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
3: प्रोप्राइटर मनोज सिंह, फोन नम्बर 98-426-20-930 र 98-049-31-639।
4: के तपाईँ रोगी हुनुहुन्छ, थोरै खर्चमा उपचार गराउन चाहनुहुन्छ? त्यसो भए आउनुहोस् सेवा होमियो क्लिनिक फर्निचर लाइन धमकमा। यहाँ जर्मनी होमियोपेथिक पद्धति मार्फत नयाँ तथा पुराना सबै खाले रोगहरूको बिना साइड इफेक्ट, बिना अपरेशन सफल उपचारका लागि 28 वर्षदेखि अनुभवी होमियोपेथिक चिकित्सक डाक्टर घनश्याम सुवेदीको दैनिक सेवा।
5: हाम्रा सेवाहरू पेट सम्बन्धी, ग्यास्ट्रिक, जन्डिस, कब्जियत, अमलपित्त, पेटमा पानी जमेको आदि,
4: नसा सम्बन्धी, साइटिका, ढाड दुख्ने, जोर्नी दुख्ने, बाथ रोग, प्यारालाइसिस, टाउकोमा पानी जमेको,
5: महिला सम्बन्धी, महिनावारी गडबडी, बढी रगत जाने, स्तनमा गाँठा गुठी, गर्भ नहराउने वा आफै गर्भपतन हुने, सेतो पानी जाने, निसन्तान आदि,
4: छाला सम्बन्धी, मुसा, खिल, दाग, डन्डीफोर, पोतो, नङ पाक्ने आदि,
5: श्वास प्रश्वास सम्बन्धी, रुगा खोकी, दम, नाक बन्द हुने आदि,
4: पिसाब सम्बन्धी, पिसाबबाट रगत जाने, पथरिया, पिसाब पोल्ने, पिसाब धेरै लाग्ने, प्रोस्टेट बढेको, साथै अन्य रोगहरू, हर्सा, गठिया बाथ, कान पाक्ने, गिजा पाक्ने, प्रेसर बढेको, शरीरमा मासु पलाएको, शरीरमा भएका गाँठा गुठी, थाइराइड, छारे रोग, कपाल झर्ने, सबै खाले नयाँ तथा पुराना रोगहरूको सफल उपचार गर्नुका साथै दैनिक भिडियो एक्सरे र प्याथोलोजी सेवा समेत उपलब्ध छ। सम्पर्क डाक्टर घनश्याम सुवेदी, सेवा होमियो क्लिनिक, पशुपति मार्ग, फर्निचर लाइन, दमक, झापा। फोन नम्बर 98-426-21-181, 98-426-21-181।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा, सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: तिन दिनमा ओडिसक्नु पर्छ।
1: तिन दिन त छ नि हामीसँग, तिन दिनमा हामी तिन वर्ष जसरी बाँचौला।

0: निशुल्क ओपिडी सेवा सहित अब ओरो डेन्टल केयर प्रणालीमा गिजा सुनिएर रगत आइरहने, मुख तथा श्वास गनाउने, मुख सम्बन्धी अन्य रोगहरूको उपचार, दाँत भर्ने, गिजाको अपरेसन, दाँतमा खोल राख्ने, कृत्रिम दाँत राख्ने, दाँतमा भएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने, नमिलेको दाँतहरू मिलाउने, बच्चाको दाँतको विशेष उपचार,
1: अत्याधुनिक मेसिनबाट आरसीटी, मुखको डिजिटल एक्सरे, आरभीजी, इन्ट्रा ओरल क्यामेराबाट मुखको सम्पूर्ण जाँच, साथै नयाँ प्रविधिबाट इम्प्लान्ट गरिन्छ।
0: उक्त कुरा बिरामी आफैले कवच मोबाइलबाट हेर्न सकिनेछ।
1: साथै प्रत्येक सेवामा 25% छुट समेत व्यवस्था गरिएको छ।
2: ओरो डेन्टल केयर प्रणाली, दमक चोक, त्रिशिष चोक, झापा। फोन नम्बर 023571522।
3: हिमशिखर टाइम चेक,
4: अहिले 9 बज्यो। यस, टाइम चेक का प्रायोजक,
5: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, CSEI एजुकेशन फाउन्डेसन, दमक।

एक माले बन्दुक, दुई नाले बन्दुक, मृगलाई ताकेको, मृगलाई होइन मायालाई ताकेको। नमस्कार, म हुँ प्रशान्त ताम्रकार। तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्भाग रेडियो हिमसिकर 103.3 मेगाहर्ज।

0: यो दाँत पनि कति दुख्न सकेको होला। जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दिक्क भइसके।
1: काकी अहिले के गनगन गर्दिनुहुन्छ हौ? एक्लै गनगनाउनुहुन्छ
0: के हो र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, कहाँ कहाँ गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ।
1: काकी पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा शून्यमा विभिन्न थरीका दाँत लाउनु परेमा, अनि डाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गनाएमा एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन कि काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ। महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रो आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, पोर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो कि। ढुक्क भएर गए हुन्छ, बरु मै साथी गइदिउँला। ती दमकमा थाना रोडमै त हो नि, अब आइया गएर बस्नु पर्दैन काकी।
2: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक छ थाना रोड, नमस्ते सुपर मार्केट छेउ। फोन 0235677777, मोबाइल 97697794।
3: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मङ्गलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर SD प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर SD प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर। फोन नम्बर 0235701053, मोबाइल नम्बर 9809453162।
4: दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रणालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपाक्याम धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू OPD सेवा, X-ray सेवा, घोपा क्याम धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरैदेखि उपचार गर्ने, दाँतको RCT गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, मिक्लाजुङ 7 मधुमल्ला, टाढी रोड उत्तर, टावर भएको घरमा। फोन नम्बर 9820703882, 9843117353।
5: रेडियो 103.3 मेगाहर्ट्ज।

0: हे भगवान, यो एलईडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
1: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
0: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
1: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउँ न। त्यहाँ एलईडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
0: ए हो र,
1: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
2: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत दुई दशकदेखि तपाईँकै सेवामा समर्पित। धमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
0: प्रोप्राइटर मनोज सिंह, फोन नम्बर 98-426-20-930 र 98-049-31-639।
3: के तपाईँ रोगी हुनुहुन्छ, थोरै खर्चमा उपचार गराउन चाहनुहुन्छ? त्यसो भए आउनुहोस् सेवा होमियो क्लिनिक फर्निचर लाइन दमकमा। यहाँ जर्मनी होमियोपेथिक पद्धति मार्फत नयाँ तथा पुराना सबै खाले रोगहरूको बिना साइड इफेक्ट, बिना अपरेशन सफल उपचारका लागि 28 वर्षदेखि अनुभवी होमियोपेथिक चिकित्सक डाक्टर घनश्याम सुवेदीको दैनिक सेवा।
4: हाम्रा सेवाहरू पेट सम्बन्धी, ग्यास्ट्रिक, जन्डिस, कब्जियत, अमलपित्त, पेटमा पानी जमेको आदि,
3: नसा सम्बन्धी, साइटिका, ढाड दुख्ने, जोडनी दुख्ने, बाथ रोग, प्यारालाइसिस, टाउकोमा पानी जमेको,
4: महिला सम्बन्धी, महिनावारी गडबडी, बढी रगत जाने, स्तनमा गाँठा गुठी, गर्भ नहराने वा आफै गर्भपतन हुने, सेतो पानी जाने, निसन्तान आदि,
3: छाला सम्बन्धी, मुसा, खिल, दाग, डन्डीफोर, पोतो, नङ पाक्ने आदि,
4: श्वास प्रश्वास सम्बन्धी, रुगा खोकी, दम, नाक बन्द हुने आदि,
3: पिसाब सम्बन्धी, पिसाबबाट रगत जाने, पथरिया, पिसाब पोल्ने, पिसाब धेरै लाग्ने, प्रोस्टेट बढेको, साथै अन्य रोगहरू, फर्सा, गठिया बाथ, कान पाक्ने, गिजा पाक्ने, प्रेसर बढेको, शरीरमा मासु पलाएको, शरीरमा भएका गाँठा गुठी, थाइराइड, छारे रोग, कपाल झर्ने, सबै खाले नयाँ तथा पुराना रोगहरूको सफल उपचार गर्नुका साथै दैनिक भिडियो एक्सरे र प्याथोलोजी सेवा समेत उपलब्ध छ। सम्पर्क डाक्टर घनश्याम सुवेदी, सेवा होमियो क्लिनिक, पशुपति मार्ग, फर्निचर लाइन, दमक, झापा। फोन नम्बर 98-426-21-181, 98-426-21-181।
5: हो 1914 को जस्तै मलाई भोजपुरी खुकुरी, मणिपुरी झर्काको थाल बटुका चाहिएको थियो, कहाँ पो मिल्ला हौ? त्यही त मलाई पनि मैयाले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने ठिक्का पाइन्छ।
6: होइन के को बन्ठन हो यो?
5: म पनि त्यही भन्दैछु।
6: त्यही त, त्यो सिद्धकाली भोजपुरी भाडा पसलमा गए भइगयो नि। तामा, काँसा, भोजपुरी खुकुरी, मणिपुरी झर्का, थाल बटुका, स्टिल, रबर आइटम, फेन, रोटी मेकर, ओभन, इलेक्ट्रोनिक आइटम, होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
5: साथमा महागुरु फाल्गुनन्द र धर्म गुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ। सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
6: युनाइटेड युनिडाइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिडाइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
3: साथै ओइगा ब्रान्डका फेन, कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: सम्पर्क सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथीबारा पाण्डे सप्लायर्स, नमुना मार्ग पश्चिम नगरपालिका रोड दमक छापा, प्रुफ राइटर पुष्प बहादुर पाण्डे 9856 76162, विनित पाण्डे 9924083188, प्रकाश पाण्डे 9916030993, शोभित पाण्डे 9907062, फोन नम्बर 0385825994। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103।

0: नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर, मेरो एप।
2: हिमशिखर टाइम चेक,
3: अहिले 10 बज्यो। यस, टाइम चेक का प्रायोजक,
4: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, CSEI एजुकेशन फाउन्डेसन, दमक।

तिम्रो पाउजु बजेर थापाए अरूले, तिम्रो पाउजु बजेर थापाए अरूले, मलाई त कराए आफन्तहरूले। नमस्कार, म गायक डम नेपाली, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो हिमशिखर 103.3 MHz, शिक्षा सूचना मनोरञ्जनको संवाहक।

0: कमैया करे लब्बालो लाली पॉप लागेलो। बोले भाइ कहाँ चल दिनु भएको हो, यहाँ आउनुहोस् मिठाई खाएर जाइ हाल्नुहोस्।
1: आफ्नो यहाँ दाँत किरा लागेर कस्तो दुखिरहेछ, होस् मिठाई आइपऱ्यो, तपाईँको मिठाई तपाईँ आफै राख्नु।
0: भाग बगलोर कस्तो मान्छे छ यहाँ, मानव जेन्टल हुँदा हुँदै बगलोर जस्तो भर्केर हुन्छ
1: मानव जेन्टल।
0: ल दाजु तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई।
2: ल सुन भले भाइ, त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसीटी गरिन्छ, साथै सुरक्षित तरिकाले पीपी ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ। अनि सुन, त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार, महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था, साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ र पौष महिना भरिसम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ।
1: ए आमा हो, मिठाईलाई बोरो मिठाई बनाउँदै गर्नुहोस्, म चाहिँ गए मानव डेन्टल केयर।
2: सम्पर्क मानव डेन्टल केयर अर्थो सेन्टर प्रणाली दमक छापा, पश्चिम बस स्ट्यान्डदेखि 100 मिटर पूर्व एभरेस्ट ब्याङ्क सँगै। फोन नम्बर 0385849073।
0: मानव डेन्टल केयर अर्थो सेन्टर प्रणाली पहिचानको कुरो छ के, यहाँ भन्नु पर्छ यो कुरो।
3: के तपाईँ रोगी हुनुहुन्छ, उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन, या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो?
2: यदि त्यसो हो भने नातिनुहोस्, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
3: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ। तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
4: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू,
3: दम,
4: गठियाबार,
3: पित्त पथरी,
4: मूत्र पथरी,
3: ट्युमर,
4: क्यान्सर,
3: डायबिटिज,
4: पक्षघात,
3: ब्रिगोला र पिसाब सम्बन्धी रोगहरू,
4: नाक कान घाँटीको रोग,
3: हार्ट जोनी र नसाको रोग,
4: थाइराइड, किडनी फेल भएकाहरू,
3: मुटु छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुकै रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ। नायक होम्यो क्लिनिक, शङ्कर चोक, दमक छापा। फोन नम्बर 9842098092 9842098092। सम्झनु होस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ। के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिन्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्, तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856270030। झिलझिले सम्पर्क 9703121494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा।
5: रेडियो UCR 103.3 मेगाहर्ट्ज।

46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नु भएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर। फोन नम्बर 023-570-153, मोबाइल नम्बर 9809453062।

0: धीरजहरूले।
1: हजुर नमस्कार, म गायक धीरज राई र अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाहक रेडियो हिमशिखर 103.3 MHz।

0: मेरो असलियत खोलिदियो म सबै आश्रमको मान्छेको अगाडि मेरो असलियत खोलिदियो म तँलाई कहिले पनि माफ गर्दिनँ जा
1: त गइहाल्यो अब त
2: Oh, my God.

0: गाली गर्नु सामाजिक अपराध हो। म फेरि मरी
1: के तपाईँ रोगी हुनुहुन्छ, थोरै खर्चमा उपचार गराउन चाहनुहुन्छ? त्यसो भए आउनुहोस् सेवा होमियो क्लिनिक फर्निचर लाइन दमकमा। यहाँ जर्मनी होमियोपेथिक पद्धति मार्फत नयाँ तथा पुराना सबै खाले रोगहरूको बिना साइड इफेक्ट बिना अपरेशन सफल उपचारका लागि 28 वर्षदेखि अनुभवी होमियोपेथिक चिकित्सक डाक्टर घनश्याम सुवेदीको दैनिक सेवा।
2: हाम्रा सेवाहरू पेट सम्बन्धी ग्यास्ट्रिक जन्डिस कब्जियत अमलपित्त पेटमा पानी जमेको आदि
1: नसा सम्बन्धी साइटिका ढाड दुख्ने जोड्नी दुख्ने बाथ रोग प्यारालाइसिस टाउकोमा पानी जमेको
2: महिला सम्बन्धी महिनावारी गडबडी बढी रगत जाने स्तनमा गाँठा गुठी गर्भ नहराने वा आफै गर्भपतन हुने सेतो पानी जाने निसन्तान आदि
1: छाला सम्बन्धी मुसा खिल दाग डन्डीफोर पोतो नङ पाक्ने आदि
2: श्वास प्रश्वास सम्बन्धी रुगा खोकी दम नाक बन्द हुने आदि
1: पिसाब सम्बन्धी पिसाबबाट रगत जाने पथरिया पिसाब पोल्ने पिसाब धेरै लाग्ने प्रोस्टेट बढेको साथै अन्य रोगहरू हर्सा गठिया बाथ कान पाक्ने गिजा पाक्ने प्रेसर बढेको शरीरमा मासु पलाएको शरीरमा भएका गाँठा गुठी थाइराइड छारे रोग कपाल झर्ने सबै खाले नयाँ तथा पुराना रोगहरूको सफल उपचार गर्नुका साथै दैनिक भिडियो एक्सरे र प्याथोलोजी सेवा समेत उपलब्ध छ। सम्पर्क डाक्टर घनश्याम सुवेदी सेवा होमियो क्लिनिक पशुपति मार्ग फर्निचर लाइन दमक झापा। फोन नम्बर 98426211 98426211।
3: हो 1914 को जस्तै मलाई भोजपुरे खुकुरी मणिपुरे झर्काको थाल बटुका चाहिएको छु, कहाँ पो मिल्ला हौ? त्यही त मलाई पनि म यहाँले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने ठिक्का पाइन्छ?
4: होइन के को बन्ठन हो यो?
3: म पनि त्यही भन्दैछु।
4: त्यही त त्यो सिद्धकाली भोजपुरे भाडा पसलमा गए भइगयो नि। तामा काँसा भोजपुरे खुकुरी मणिपुरे झर्का थाल बटुका स्टिल रबर आइटम फिल्म रोटी मेकर ओभन इलेक्ट्रोनिक आइटम होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
3: साथमा महागुरु फाल्गुनन्द र धर्मगुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ। सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
4: युनाइटेड युनिराइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिराइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
1: साथै ओइगा ब्रान्डका फेन कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: सम्पर्क सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथिबारा पाण्डे सप्लायर्स, नमुना मार्ग पश्चिम नगरपालिका रोड दमक छापा। प्रुफ राइटर पुष्प बहादुर पाण्डे 98526-76162, विनोद पाण्डे 98240-83188, प्रकाश पाण्डे 98160-30993, सोभित पाण्डे 98079-62602, फोन नम्बर 023-582-594।
6: हिमशिखर टाइम चेक
7: अहिले 11 बज्यो।
8: यस, टाइम चेकका प्रायोजक
9: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउन्डेसन दमक।

0: 丁没打儿子。
1: 二天都才能把人妈呀不敢努力的你会能莫会来给他

0: खुसीको खबर खुसीको खबर खुसीको खबर मृगोला अर्थात किडनी फेल भई डायलासिस गराइरहेका बिरामीहरूका लागि खुसीको खबर मृगोला अर्थात किडनी फेल भई नियमित हेमोडायलासिस गराइरहनु भएका बिरामीहरूका लागि दमक दुई खरखरे आन्दामा सहुलियत मूल्यमा डायलासिस सेवा उपलब्ध गराइएको सहर्ष जानकारी गराइन्छ सम्पर्क ओम साई पाथिवारा हस्पिटल प्रणालीद्वारा सञ्चालित हेमोडायलासिस तथा अन्य सेवाहरू दमक दुई खरखरे आम्दा सम्पर्क नम्बर 98526-23023 98526-23037 98438-54085 98223-77636
1: बिग्रेको मान्छे म भत्केको घर भत्केको घरको मलाई के को डर बिग्रेको मान्छे म भत्केको घर भत्केको घरको मलाई के को डर नमस्कार म गायक डमर नेपाली तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो हिमशिखर 103.3 मेगाहर्ज शिक्षा सूचना मनोरञ्जनको संवाहक
2: Entertaining the nation. धन्यवाद न्यूट्री प्लस आजको खाना तपाईको नाम

0: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस् दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक सहर झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर। फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-53-162।
1: दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रो सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपा क्याम धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू ओपिडी सेवा, एक्सरे सेवा, घोपा क्याम धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरैदेखि उपचार गर्ने, दाँतको आरसीटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, मिक्लाजुङ 7 मधुमल्ला, टाढी रोड उत्तर, टावर भएको घरमा। फोन नम्बर 98-20-70-83-82, 98-430-21-753।

0: हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो,
2: एक नाले बन्दुक, दुई नाले बन्दुक, मृगलाई ताकेको, मृगलाई होइन मायालाई ताकेको। नमस्कार, म हुँ प्रशान्त।

मृगलाई तापेको, मृगलाई होइन मायालाई तापेको। नमस्कार, म हुँ प्रशान्त ताम्रकार। तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाद रेडियो हिमशिखर 103.3 MHz।

0: तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ, अब सही ठाउँ छान्नुहोस्। नेङमाङ ड्राइभिङ स्कुल दमक, यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिलजिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा नेङमाङ नाम राखेर रा अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856070030। झिझिले सम्पर्क 9703721494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा।
1: हिमशिखर टाइम चेक,
2: अहिले 12 बज्यो।
3: यस टाइम चेक का प्रायोजक
4: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSEI एजुकेशन फाउन्डेसन दमक।

नाक तथा मुख का बिरामी का लागि खुशी को खबर। तपाईं हाम्रो सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपाक्याम धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू ओपिडी सेवा, एक्सरे सेवा, घोपा क्याम धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरैदेखि उपचार गर्ने, दाँतको आरसीटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, निकलाजुङ 7 मधुमल्ला, टाढी रोड उत्तर, टावर भएको घरमा। फोन नम्बर 98207382, 98430 2173।

0: सौ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस र माइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का र माइलो
2: कमरिया कमैया करे लबालो लाली पप लागेलो। ए बले भाइ कहाँ चलिदिनु भएको? आउनुहोस् मिठाई खाएर जाइहाल्नुहोस्।
3: आफ्नो यहाँ दाँत किरा लागेर कस्तो दुखिरहेछ। होस् मिठाई आइपऱ्यो, तपाईँको मिठाई तापे आफै राख्नु।
2: भाग बगलोर कस्तो मान्छे छ यार, मानव डेन्टल हुँदा हुँदै बगलोर जस्तो भड्केर हुन्छ।
3: मानव डेन्टल रे?
2: ल दाजु तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई।
4: ल सुन बले भाइ, त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसीटी गरिन्छ। साथै सुरक्षित तरिकाले पीपी ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ। अनि सुन, त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार, महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था, साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ र पौष महिनाभरिसम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ।
3: ए आमा हो, मिठाई लाई बोरो मिठाई बनाउँदै गर्नुहोस्।
4: सम्पर्क मानव डेन्टल केयर अर्थ सेन्टर प्राली दमक छापा पश्चिम बस स्ट्यान्ड देखि 100 मिटर पूर्व एभरेस्ट ब्याङ्क सँगै। फोन नम्बर 0385849073।
2: मानव डेन्टल केयर अर्थ सेन्टर प्राली पहिचानको कुरो छ के, भन्नु पर्छ यो कुरो।
5: के तपाईँ रोगी हुनुहुन्छ? उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन? या तपाईँको रोग अपरेसन गर्नु पर्ने रोग हो?
4: यदि त्यसो हो भने नआतिनुहोस्। यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
5: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ। तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
6: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू
5: दम,
6: गठियाबाद,
5: पित्त पथरी,
6: मूत्र पथरी,
5: ट्युमर,
6: क्यान्सर,
5: डायबिटिज,
6: पक्षघात,
5: मृगौला र पिसाब सम्बन्धी रोगहरू,
6: नाक कान घाँटीको रोग,
5: हार्ट जोनी र नसाको रोग,
6: थाइराइड, किडनी फेल भएकाहरू,
5: मुटु छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुके रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ। नायक होम क्लिनिक शङ्कर चोक दमक छापा। फोन नम्बर 9842093892, 9842093892। सम्झनुहोस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ।
7: हाँसिदेऊ न माया एकैखेर खोलेर त्यो दन्ते लहरा।
8: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू
5: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
8: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
5: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने श्वास बनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
8: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
5: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
8: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 बेलडागी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 0235759006। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।
2: हो 1914 को जस्तै मलाई भोजपुरी खुकुरी मणिपुरी झर्काको थाल बटुका चाहिएको छु, कहाँ पो मिला हौ? त्यही त मैले पनि मैयाले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने थिए, कहाँ पाइन्छ?
3: होइन के को गन्ठन हो यो?
2: म पनि त्यही भन्दैछु।
3: त्यही त, त्यो सिद्धकाली भोजपुरी भाडा पसलमा गए भइगो नि। तामा काँसा भोजपुरे खुकुरी मणिपुरे झर्का थाल बटुका स्टिल रबर आइटम फेन रोटी मेकर ओभन इलेक्ट्रोनिक आइटम होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
2: साथमा महागुरु फाल्गुनन्द र धर्म गुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ। सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
3: युनाइटेड युनिराइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिराइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
5: साथै वेगा ब्रान्डका फ्यान कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: सम्पर्क सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथिभरा पाण्डे सप्लायर्स, नमुना मार्ग पश्चिम नगरपालिका रोड दमक छापा, प्रुफ राइटर पुष्प बहादुर पाण्डे 9852076162, विनोद पाण्डे 9824083188, प्रकाश पाण्डे 9816030993, शोभित पाण्डे 9079062602, फोन नम्बर 0385825994। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: लागेलो पहिले भाइ कहाँ चलिदिनु भएको हँ? यहाँ आउनुहोस्, मिठाई खाएर जाइहाल्नुहोस्।
1: आफ्नो यहाँ दाँत किरा लागेर कस्तो दुखिरहेछ। होस् मिठाई आइपऱ्यो, तपाईँको मिठाई तापे आफै राख्नु।
0: भाग बगलोर कस्तो मान्छे छ यार, मानव जेन्टल हुँदा हुँदै बगलोर जस्तो बढ्केर हुन्छ?
1: मानव जेन्टल
0: ल दाजु, तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई।
2: ल सुन भले भाइ, त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसीटी गरिन्छ। साथै सुरक्षित तरिकाले पिपी ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ। अनि सुन, त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार, महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था, साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ। र पौष महिनाभरिसम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ।
1: ए आमा हो, मिठाई लाइ बोरो, मिठाई बनाउँदै गर्नुहोस्।
2: सम्पर्क मानव डेन्टल केयर अर्थ सेन्टर प्राली दमक छापा, पश्चिम बस स्ट्यान्डदेखि 100 मिटर पूर्व एभरेस्ट ब्याङ्क सँगै। फोन नम्बर 03584-9973।
0: मानव डेन्टल केयर अर्थ सेन्टर प्राली, पहिचानको कुरो छ के, भन्नु पर्छ यो कुरो।
3: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर रा अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ।

0: बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730 9856270030। झिलझिले सम्पर्क 9703321494। लिङ्मङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रो सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रणालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350 9706073।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: यदि तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ, अब सही ठाउँ छान्नुहोस्। नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर झिलझिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856270030। झिझिले सम्पर्क 9703121494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा।
1: हो 1914 को जस्तै मलाई भोजपुरे खुकुरी मणिपुरे झर्काको थाल बटुका चाहिएको थियो, कहाँ पो मिल्ला हौ? त्यही त मैले पनि मैले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने ठिक्का पाइन्छ
2: होइन? के को गन्ठन हो यो?
1: म पनि त्यही भन्दैछु।
2: त्यही त, त्यो सिद्धकाली भोजपुरे भाडा पसलमा गए भइगयो नि। तामा, काँसा, भोजपुरे खुकुरी, मणिपुरे झर्का, थालबटुका, स्टिल, रबर आइटम, फेन, रोटी मेकर, ओभन, इलेक्ट्रोनिक आइटम, होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
1: साथमा महागुरु फाल्गुनन्द र धर्मगुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै त्यसमा सामान कुरियर पनि गरिन्छ। सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
2: युनाइटेड युनिराइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिराइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
0: साथै ओइगा ब्रान्डका फेन कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: सम्पर्क सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथिबारा पाण्डे सप्लायर्स, नमुना मार्ग पश्चिम, नगरपालिका रोड, दमक छापा। प्रुफ राइटर पुष्प बहादुर पाण्डे 9526076162, विनोद पाण्डे 9824083188, प्रकाश पाण्डे 9916030993, शोभित पाण्डे 9079062, फोन नम्बर 0235825994।
4: हिमशिखर टाइम चेक,
5: अहिले 1 बज्यो। Yes, time check का प्रायोजक
6: सबै भन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI Education Foundation दमक।

0: तिमी मेरो भयो भने म तिमीलाई भन्ने छोजहरू
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपा क्याम धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू ओपिडी सेवा, एक्सरे सेवा, घोपा क्याम धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरेदेखि उपचार गर्ने, दाँतको आरसीटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, निक्लाजुङ 7 मधुमल्ला, टाढी रोड उत्तर, टावर भएको घरमा। फोन नम्बर 9820703882, 9843173।

0: पकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: के तपाईँ रोगी हुनुहुन्छ? उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन? या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो?
3: यदि त्यसो हो भने नआतिनुहोस्। यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
2: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ। तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
4: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू
2: दम,
4: गठियाबाद,
2: पित्त पथरी,
4: मूत्र पथरी,
2: ट्युमर,
4: क्यान्सर,
2: डायबिटिज,
4: पक्षघात,
2: मृगौला र पिसाब सम्बन्धी रोगहरू,
4: नाक कान घाँटीको रोग,
2: हार्ट जोनी र नसाको रोग,
4: थाइराइड, किडनी फेल भएकाहरू,
2: मुटु छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुकै रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ।
5: नायक होम क्लिनिक, शङ्करदल चोक, दमक, छापा। फोन नम्बर 9842093892, 9842093892।
6: सम्झनुहोस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ।
7: रेडियो 103.3 मेगाहर्ट्ज।

0: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
1: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
0: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
1: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
0: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
1: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
0: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 बेलडाँगी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।
2: हे भगवान्, यो एलइडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
3: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
2: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
3: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउ न, त्यहाँ एलइडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
2: ए हो र,
3: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
4: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत 2 दशकदेखि तपाईँकै सेवामा समर्पित। तमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि,
5: प्रोप्राइटर मनोज सिंह, फोन नम्बर 98-426-20-930 र 98-049-31-639।
6: हो 1914 को जस्तै मलाई भोजपुरी खुकुरी, मणिपुरी झर्काको थाल बटुका चाहिएको थियो, कहाँ पो मिल्ला हौ? त्यही त मलाई पनि म यहाँले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने ठिक कहाँ पाइन्छ?
7: होइन, के को बन्छन् हो यो?
6: म पनि त्यही भन्दैछु।
7: त्यही त, त्यो सिद्धकाली भोजपुरी भाडा पसलमा गए भइगयो नि। तामा, काँसा, भोजपुरी खुकुरी, मणिपुरी झर्का, थाल बटुका, स्टिल, रबर आइटम, फेन, रोटी मेकर, ओभन, इलेक्ट्रोनिक आइटम, होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
6: साथमा महागुरु फाल्गु नन्द र धर्म गुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ। सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
7: युनाइटेड युनिडाइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिडाइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
2: साथै ओइका ब्रान्डका फेन, कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: सम्पर्क सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथिबारा पाण्डे सप्लायर्स, नमुना मार्ग पश्चिम, नगरपालिका रोड, दमक छापा। प्रुफ राइटर पुष्प बहादुर पाण्डे 98-526-7162, विनित पाण्डे 98-24-083-188, प्रकाश पाण्डे 98-16-030-993, सोभित पाण्डे 98-079-62-602, फोन नम्बर 023-582-594। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचो सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: हिमशिखर टाइम चेक।
3: अहिले 2 बज्यो। यस, टाइम चेक का प्रायोजक
4: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउन्डेसन दमक।

दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा

0: आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने गरी कम्प्युटराइज सिस्टमद्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, मिक्लाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409।
1: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोड्ने तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
0: दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर: तपाईँ हाम्रै सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपाक्याम धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू: ओपिडी सेवा, एक्सरे सेवा, घोपाक्याम धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू: दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरैदेखि उपचार गर्ने, दाँतको आरसीटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, मिक्लाजुङ 7 मधुमल्ला टाढी रोड उत्तर टावर भएको घरमा, फोन नम्बर 98207382, 98430-21753।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: दमक इन्टरप्राइजेसमा इलेक्ट्रिक स्कुटर र साइकल खरिदमा भारी छुट। न मोबिल चाहिने न त सर्भिसिङको झन्झट। एक पटक चार्ज गर्दा 100 किलोमिटर सम्म कुदाउन सकिने आकर्षक र नयाँ नयाँ मोडलका इलेक्ट्रिक स्कुटर र इलेक्ट्रिक साइकलहरू ब्याट्री र मोटरमा 6 महिनादेखि 1 वर्षसम्म ग्यारेन्टीका साथ सहुलियत मूल्यमा बिक्री गरिएको सहर्ष जानकारी गराउँदछौ। तपाईँ पनि सरल मूल्यमा भरपर्दो इलेक्ट्रिक स्कुटर एवं साइकल खरिद गर्न चाहनुहुन्छ भने एक पटक दमक इन्टरप्राइजेसलाई अवश्य सम्झिनुहोस्। सम्पर्क दमक इन्टरप्राइजेस, गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि, दमक झापा। फोन नम्बर 98160091013।
3: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
4: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
3: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरेदेखि उपचार गर्ने।

0: कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
1: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
0: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
1: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
0: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 बेलडागी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।
2: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, नेङबाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिन्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 98-60-22-730, 98-526-70-030। झिलझिले सम्पर्क 97-073-21-494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा।
3: रेडियो 103.3 मेगाहर्ट्ज।

0: जन्मसम्म ढुक्क हुनु बजरङ स्टिल शक्तिको नयाँ अवतार।
1: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनु भएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नु भएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मन्दिर। फोन नम्बर 0235701553, मोबाइल नम्बर 9809553162।
2: के तपाईँ रोगी हुनुहुन्छ? उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन? या तपाईँको रोग अपरेशन गर्नु पर्ने रोग हो?
0: यदि त्यसो हो भने नआतिनुहोस्। यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
2: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ।
3: तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
4: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू,
3: दम,
4: गठियाबाद,
3: पित्त पथरी,
4: मूत्र पथरी,
3: ट्युमर,
4: क्यान्सर,
3: डायबिटिज,
4: पक्षघात,
3: मृगौला र पेसाब सम्बन्धी रोगहरू,
4: नाक कान घाँटीको रोग,
3: हार्ट जोनी र नसाको रोग,
4: थाइराइड, किडनी फेल भएकाहरू,
3: मुटु, छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुके रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ।
2: नायक होमियो क्लिनिक, शङ्करदल चोक, दमक, झापा। फोन नम्बर 9842093892, 9842093892।
5: सम्झनुहोस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ।
6: दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9746073337।
7: हिमशिखर टाइम चेक,
8: अहिले 3 बज्यो। यस, टाइम चेक का प्रायोजक,
9: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, CSCI एजुकेशन फाउन्डेसन, दमक।
10: पूर्वबाट उता आएको सूर्य सँगै आयो, आफ्नै परिवेशको कुरा पल्ल भन्न पायो, विश्वसँग जोडिएर भन्छ कुरा हामी।

0: जुनियर एप आफ्ना बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौँ। थप जानकारीका लागि ग्लोबल आइएमई ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: निःशुल्क ओपिडी सेवा सहित अब ओरो डेन्टल केयर प्रणालीमा गिजा सुनेर रगत आइरहने, मुख तथा श्वास गनाउने, मुख सम्बन्धी अन्य रोगहरूको उपचार, दाँत भर्ने, गिजाको अपरेशन, दाँतमा खोल राख्ने, कृत्रिम दाँत राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने, नमिलेको दाँतहरू मिलाउने, बच्चाको दाँतको विशेष उपचार,
3: अत्याधुनिक मेसिनबाट आरसीटी, मुखको डिजिटल एक्सरे, आरभिजी, इन्ट्रा ओरल क्यामेराबाट मुखको सम्पूर्ण जाँच, साथै नयाँ प्रविधिबाट इम्प्लान्ट गरिन्छ।
2: उक्त कुरा बिरामी आफैले कवच बबलबाट हेर्न सकिनेछ।
3: साथै प्रत्येक सेवामा 25% छुट समेत व्यवस्था गरिएको छ।
4: ओरो डेन्टल केयर प्रणाली, दमक चोक, चेसिसोक झापा, फोन नम्बर 023-571-522।
5: हे भगवान्, यो एलइडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
6: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
5: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
6: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउ न। त्यहाँ एलईडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्वो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
5: ए हो र,
6: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
2: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत 2 दशकदेखि तपाईँकै सेवामा समर्पित। दमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि,
7: प्रोप्राइटर मनोज सिंह, फोन नम्बर 98-426-20-930 र 98-049-31-639।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाद, रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, भिकलाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409। दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार अमरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि, फोन नम्बर 98190-85-350, 97046-073-37।
1: के तपाईँ रोगी हुनुहुन्छ, थोरै खर्चमा उपचार गराउन चाहनुहुन्छ? त्यसो भए आउनुहोस् सेवा होमियो क्लिनिक फर्निचर लाइन दमकमा। यहाँ जर्मनी होमियोपेथिक पद्धति मार्फत नयाँ तथा पुराना सबै खाले रोगहरूको बिना साइड इफेक्ट, बिना अपरेशन सफल उपचारका लागि 28 वर्षदेखि अनुभवी होमियोपेथिक चिकित्सक डाक्टर घनश्याम सुवेदीको दैनिक सेवा।
2: हाम्रा सेवाहरू पेट सम्बन्धी, ग्यास्ट्रिक, जन्डिस, कब्जियत, अमलपित्त, पेटमा पानी जमेको आदि,
1: नसा सम्बन्धी साइटिका, ढाड दुख्ने, जोड्नी दुख्ने, बाथ रोग, प्यारालाइसिस, टाउकोमा पानी जमेको,
2: महिला सम्बन्धी महिनावारी गडबडी, बढी रगत जाने, स्तनमा गाँठा गुठी, गर्भ नरहने वा आफै गर्भपतन हुने, सेतो पानी जाने, निसन्तान आदि,
1: छाला सम्बन्धी मुसा, खिल, दाग, डन्डीफोर, पोतो, नङ पाक्ने आदि,
2: श्वास प्रश्वास सम्बन्धी रुगा खोकी, दम, नाक बन्द हुने आदि,
1: पिसाब सम्बन्धी पिसाबबाट रगत जाने, पथरिया, पिसाब पोल्ने, पिसाब धेरै लाग्ने, प्रोस्टेट बढेको, साथै अन्य रोगहरू, हर्सा, गठिया बाथ, कान पाक्ने, गिजा पाक्ने, प्रेसर बढेको, शरीरमा मासु पलाएको, शरीरमा भएका गाँठा गुठी, थाइराइड, छारे रोग, कपाल झर्ने, सबै खाले नयाँ तथा पुराना रोगहरूको सफल उपचार गर्नुका साथै दैनिक भिडियो एक्सरे र प्याथोलोजी सेवा समेत उपलब्ध छ। सम्पर्क डाक्टर घनश्याम सुवेदी, सेवा होमियो क्लिनिक, पशुपति मार्ग, फर्निचर लाइन, दमक, झापा, फोन नम्बर 98426-21181, 98426-21181।
3: जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र निशुल्क रूपमा वडा कार्यालयमा दर्ता गरौं गराऊ। दमक नगरपालिका 3 नम्बर वडा कार्यालयबाट जनहितमा जारी सूचना।
0: तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षक द्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर झिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856070030। झिझिले सम्पर्क 9703721494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा।
4: हिमशिखर टाइम चेक,
5: अहिले 4 बज्यो। यस, टाइम चेक का प्रायोजक,
6: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, CSCI एजुकेशन फाउंडेशन, दमक।

0: देखौला चौकीका चुनौली म आफ्ना बैरागले गाउँछु
1: काठै सागो चुनौ चुनौ जुत्ता भड्कनाले मेरा साई पराया गया अन्तै लड्नाले
0: सुकै राख हिउँदै खाउला चोत

0: ग्लोबल आईडी बैंक सबै का लागि बैंक।
1: खुसीको खबर खुसीको खबर खुसीको खबर मृगला अर्थात किडनी फेल भई डायलासिस गराइरहेका बिरामीहरूका लागि खुसीको खबर। मृगला अर्थात किडनी फेल भई नियमित हेमोडायलासिस गराइरहनु भएका बिरामीहरूका लागि दमक दुई खरखरे आन्दामा सहुलियत मूल्यमा डायलासिस सेवा उपलब्ध गराइएको सहर्ष जानकारी गराइन्छ। सम्पर्क ओम साई पाथिभारा हस्पिटल प्रणालीद्वारा सञ्चालित हेमोडायलासिस तथा अन्य सेवाहरू दमक दुई खरखरे आम्दा। सम्पर्क नम्बर 98526-23023 98526-23037 98438-54085 98223-77636
2: हौ 1914 को जस्तै मलाई भोजपुरी खुकुरी मणिपुरी झर्काको थाल बटुका चाहिएको छु कहाँ पो मिला हौ। त्यही त मलाई पनि म यहाँले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने ठिक कहाँ पाइन्छ।
3: होइन के को गन्ठन हो यो,
2: म पनि त्यही भन्दैछु।
3: त्यही त त्यो सिद्धकाली भोजपुरी भाडा पसलमा गए भइगयो नि। तामा काँसा भोजपुरे खुकुरी मणिपुरे झर्का थाल बटुका स्टिल रबर आइटम फेन रोटी मेकर ओभन इलेक्ट्रोनिक आइटम होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
2: साथमा महागुरु फाल्गु नन्द र धर्म गुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ। सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
3: युनाइटेड युनिराइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिराइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
1: साथै ओइका ब्रान्डका फेन कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: सम्पर्क सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथिभरा पाण्डे सप्लायर्स।

अमुना मार्ग पश्चिम नगरपालिका रोड दमक शापा प्रोफराइटर पुष्प बहादुर पाण्डे 98526-76162 विनोद पाण्डे 98240-83188 प्रकाश पाण्डे 98160-30993 शोभित पाण्डे 98079-62602 फोन नम्बर 23582-594 अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103

0: हाम्रो पात्रो अगाडि जाइले नि,
1: हाम्रो पात्रो जोड्छ नेपालीलाई।
2: जनसेवा होम्यो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
3: हाम्रा विशेषताहरू
2: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
3: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
2: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
3: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायरिया, बायस, प्रेसर, सुगर, चर्मरोग, मुसा, हिल, डन्डिफोर,
2: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, खोज्ने, पोल्ने, निदाउने,
3: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
2: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथिक।
4: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमकसर थाना अगाडि। फोन नम्बर 023-570-752 र 023-581-052। मोबाइल नम्बर 98-526-70-552।
5: दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 98190-85-350, 97046-073-37।
6: हिमशिखर टाइम चेक,
7: अहिले 5 बज्यो।
8: यस, टाइम चेक का प्रायोजक,
9: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, CSCI एजुकेशन फाउन्डेसन, दमक।
10: पूर्वबाट उदाएको सूर्य सँगै आयो, आफ्नै परिवेशको कुरा बल्ल भन्न पायो, विश्वसँग जोडिएर भन्छ कुरा हामी, शिक्षा सूचना र मनोरञ्जन दिन्छ दामी दामी, भाषा भाषी जात जात संस्कृतिको सार, प्रकृतिको सुन्दरता हाम्रो उपहार, हिमाल पहाड तराईको यो भन्छ खबर, तपाईँ हाम्रो रेडियो यही हो।
11: Radio Himsika 103.2 MHz.

दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, निकलाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021400049।

0: जुनियर एप आफ्ना बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौँ। थप जानकारीका लागि ग्लोबल आइएमई ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: हे भगवान्, यो एलईडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
3: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
2: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
3: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउ न। त्यहाँ एलईडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
2: ए हो र,
3: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
4: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत दुई दशकदेखि तपाईँकै सेवामा समर्पित। धमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
2: प्रोप्राइटर मनोज सिंह। फोन नम्बर 98 426 20 930 र 98 049 31 639।
5: नमस्ते, म हास्य व्यङ्ग्य कलाकार मनोज गजुरेल। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाद रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेङ्गु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: पचाउँछौ प्याकेटभित्र रहेका कुपनहरू। हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो
2: कमरिया करे लबालो लाली पपिला गेलो। ए बले भाई, कहाँ चल दिनु भएको? आउनुहोस् मिठाई खाएर जाइ हाल्नुहोस्।
3: आफ्नो यहाँ दाँत किरा लागेर कस्तो दुखिरहेछ। होस् मिठाई आइपऱ्यो, तपाईँको मिठाई तापे आफै राख्नु।
2: भाग बगलोर, कस्तो मान्छे छ यार? मानव जेन्टल हुँदा हुँदै बगलोर जस्तो भर्केर हुन्छ?
3: मानव जेन्टल रे?
2: ल दाजु, तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई।
4: ल सुनबाले भाइ, त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसीटी गरिन्छ। साथै सुरक्षित तरिकाले पीपी ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ। अनि सुन, त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार, महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था, साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ। र पौष महिना भरिसम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ।
3: ए आमा हो, मिठाई लाई बोर्यो, मिठाई बनाउँदै गर्नुहोस्।
4: सम्पर्क मानव डेन्टल केयर अर्थ सेन्टर फाली दमक छापा, पश्चिम बस स्ट्यान्डदेखि 100 मिटर पूर्व एभरेस्ट ब्याङ्क सँगै। फोन नम्बर 0385849073।
2: मानव डेन्टल केयर अर्थ सेन्टर फाली, पहिचानको कुरो छ के, भन्नु पर्छ यो कुरो।
5: के तपाईँ रोगी हुनुहुन्छ, थोरै खर्चमा उपचार गराउन चाहनुहुन्छ? त्यसो भई आउनुहोस् सेवा होमियो क्लिनिक फर्निचर लाइन दमकमा। यहाँ जर्मनी होमियोपेथिक पद्धति मार्फत नयाँ तथा पुराना सबै खाले रोगहरूको बिना साइड इफेक्ट, बिना अपरेशन सफल उपचारका लागि 28 वर्षदेखि अनुभवी होमियोपेथिक चिकित्सक डाक्टर घनश्याम सुवेदीको दैनिक सेवा।
6: हाम्रा सेवाहरू पेट सम्बन्धी, ग्यास्ट्रिक, जन्डिस, कब्जियत, अमलपित्त, पेटमा पानी जमेको आदि,
5: नसा सम्बन्धी, साइटिका, ढाड दुख्ने, जोड्नी दुख्ने, बाथ रोग, प्यारालाइसिस, टाउकोमा पानी जमेको,
6: महिला सम्बन्धी महिनावारी गडबडी, बढी रगत जाने, स्तनमा गाँठा गुठी, गर्भ नरहने वा आफै गर्भपतन हुने, सेतो पानी जाने, निसन्तान आदि,
5: छाला सम्बन्धी, मुसा, खिल, दाग, डन्डीफोर, पोतो, नङ पाक्ने आदि,
6: श्वास प्रश्वास सम्बन्धी, रुगा खोकी, दम, नाक बन्द हुने आदि,
5: पिसाब सम्बन्धी, पिसाबबाट रगत जाने, पथरिया, पिसाब पोल्ने, पिसाब धेरै लाग्ने, प्रोस्टेट बढेको, साथै अन्य रोगहरू, हर्सा, गठिया बाथ, कान पाक्ने, गिजा पाक्ने, प्रेसर बढेको, शरीरमा मासु पलाएको, शरीरमा भएका गाँठा गुठी, थाइराइड, छारे रोग, कपाल झर्ने, सबै खाले नयाँ तथा पुराना रोगहरूको सफल उपचार गर्नुका साथै दैनिक भिडियो एक्सरे र प्याथोलोजी सेवा समेत उपलब्ध छ। सम्पर्क डाक्टर घनश्याम सुवेदी, सेवा होमियो क्लिनिक, पशुपति मार्ग, फर्निचर लाइन, दमक, झापा। फोन नम्बर 98426211, 98426211।
7: मेरो जीवन बाटो जाने भइजाऊ, मेरो जीवन बाटो जाने भइजाऊ, तर अन्तिम पल्ट भेट्न आऊ।
8: नमस्कार, म गायक डमर नेपाली, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो हिमशिखर 103.3 MHz, शिक्षा सूचना मनोरञ्जनको संवाहक।

0: दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, मिक्लाजुङ नौ, मधुमल्ला, टाढी मोड। फोन नम्बर 021-400-409।
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हार जोड्ने तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेङ्गु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: हाम्रो पातो जोड्छ नेपालीलाई।
1: हिमशिखर टाइम चेक
2: अहिले 6 बज्यो। यस टाइम चेक का प्रायोजक
3: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउन्डेसन।

विधिपूर्वक रूपमा नेपाली महिलाहरूको मुख्य पर्व तीज मनाइँदै आज दर खाने दिन, भोलि व्रत, पशुपतिनाथ मन्दिरमा सहज दर्शनको प्रबन्ध। भदौ 10 को बाढीको प्रमुख कारण हिम पहिरो नै भएको ठहर, दुईवटा नयाँ खतरा ताल निर्माण, जोखिम अझै कायमै। पूर्वी पहाड़को प्रमुख नगदे बाली अलैंचीको मूल्य वात्तै ह्रास, मुख्य सिजनमै भाव घट्दा किसानलाई चिन्ता। सीमा विवादलाई सम्मानजनक रूपमा समाधान गर्न भारत चीन सहमत, मोदी सी बीच व्यापार सन्तुलन बारे पनि छलफल। र एसएससी प्रिमियर कपको उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्किँदै, सन्दीपले लेखाए अन्तर्राष्ट्रिय क्रिकेटमा 300 विकेट पूरा गर्ने पहिलो बलरको इतिहास।

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपाल झापालीको नमस्कार। खबर परिक्रमा रेडियो हिमसिखर 103.3 मेगाहर्जसँगै संखुवासभाको खाँदबारीमा रहेको रेडियो संखुवासभा 95.5 मेगाहर्जसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशन हाम्रो पात्रो र नेपाली पात्रोको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। हर्ष उल्लास र विधिपूर्वक मनाइने तीज पर्व औपचारिक शुरू भएको छ। व्रतको अघिल्लो साँझ विभिन्न परिकारहरू बनाई दरखाने गरिन्छ। दरखाएसँगै औपचारिक रूपमा चार दिनको तीज पर्व शुरू हुन्छ। यसै क्रममा तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा वृहत तयारी गरिएको छ। तयारीका क्रममा भक्तजनका लागि विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको ठूलो भीड़ लाग्ने भएकाले सहज व्यवस्थापनका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर प्रवेश गरेपछि 8 लाइनको प्रबन्ध गरिएको छ। दर्शन मार्ग मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलको पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाइएको छ। यस्तै तीजका दिन काठमाडौँ उपत्यकामा सवारी चाप बढ़ने भएकाले ट्राफिक व्यवस्थापनका लागि छुट्टै पार्किङ तोकिएको छ। विशिष्ट व्यक्तिका सवारी साधन पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसरमा पार्किङको व्यवस्था गरिएको छ भने अन्य सवारी साधनका लागि भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ, तिलगंगा र उमाकुण्डा पार्किङ स्थल निर्धारण गरिएको कोषकी सदस्य सचिव कुमारी रामले जानकारी दिनुभएको छ। यसका साथै तीजको सबै प्रबन्धहरू पूरा भएको छ। उहाँको यही भनाइले हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
3: पर्व सुव्यवस्थित रूपमा सञ्चालन तथा सम्पादन गर्ने रिहाय अनुसारका महत्वपूर्ण निर्णय गरेका छौँ। निर्णयले दर्शन व्यवस्था भयो। तारिकका 23 पर्वका दिन भगवान श्री पशुपतिनाथको मन्दिर बिहान 3 बजेदेखि नै 4 द्वार खोल्ने व्यवस्था मिलाइएको छ। 2, 30 पर्वका दिन बिहान मन्दिर खुलेकोदेखि नै 3 उत्तर, पूर्व र दक्षिण ढोकामा 12 जाली राखी दर्शन गर्ने व्यवस्था मिलाइएको छ। 3, विगत वर्ष जस्तै यस पर्वको 30 पर्वमा विशेष पूजा, विशेष दर्शनको व्यवस्था मिलाइएको छ।
1: बाइट अफ द डे।
2: सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा 2 मृत्यु भएको छ। इटहरीबाट इनरुवातर्फ जाँदै गरेको मोटरसाइकल इटहरी उपमहानगरपालिका 7 र 17 सीमामा रहेको कलबटमा अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा इनरुवा 3 29 पारस थापा र 34 सागर रेग्मीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत हुनुहुन्थ्यो। उहाँ प्रमुख जिल्ला अधिकारीका स्वकीयका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। थापा पनि जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत हुनुहुन्थ्यो। उहाँले केही समय अघि पदबाट राजीनामा दिनुभएको थियो। इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी सुभाष हमालका अनुसार दुर्घटना राति करिब 2 बजेतिर भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका 2 उपचारका लागि राति नै बीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। उपचारका क्रममा उनीहरूलाई बिहान 5 चिकित्सकले मृत घोषणा गरेका हुन्। भदौ पहिलो सातादेखि कारोबार शुरू भएको अलैँचीको मूल्य अहिले प्रतिमन 11,000 रुपियाँले घटेको छ। नयाँ उत्पादन बजारमा आउन थालेसँगै कारोबार शुरू भएको अलैँचीको मूल्य वात्तै घटेको हो। ताप्लेजुङको सदरमुकाम फुङलिन बजारमा भदौ पहिलो साता प्रतिमन 40 किलो 96,000 रुपियाँमा कारोबार भएको थियो। भदौको दोस्रो साताभर शुरूकै मूल्यमा अलैँचीको कारोबार भएको र त्यसपछि मूल्य घट्न थालेको अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिनुभयो। फुङलिङ बजारका व्यवसायी समेत रहनुभएका रेग्मीका अनुसार भदौ तेस्रो सातापछि अलैँचीको मूल्य निरन्तर घटिरहेको थियो। मनको 96,000 रुपियाँमा कारोबार भएको अलैँचीको मूल्य घटेर 83,000 रुपियाँसम्म पुगेको र पछिल्लो 4-5 यता पुनः 2,000 वृद्धि भई प्रतिमन 85,000 रुपियाँमा कारोबार भएको उहाँले जनाउनुभयो। उहाँले अन्तर्राष्ट्रिय बजारबाट अलैँचीको माग नभएका कारण मूल्यमा गिरावट आएको जनाउनु भएको छ। अहिले अन्तर्राष्ट्रिय बजारबाट माग नभए पनि गत वर्ष प्रतिमन 1,00,000 रुपियाँ भन्दा बढीमा अलैँचीको कारोबार भएको आधारमा स्थानीय व्यापारीले चालु मूल्य निर्धारण गरी कारोबार गर्दै आएका छन्। उदयपुरको बेलका नगरपालिका वडा नम्बर 8 फोक्ताङ स्थित आहाले डाँडाको जमिन धसिएर शुक्रबार राति गएको पहिरोमा परि विस्थापित भएका चार घर परिवारलाई नेपाल रेडक्रस सोसाइटी उदयपुरले आज राहत सामग्री वितरण गरेको छ। रेडक्रस उदयपुरका सभापति मदनराज कटवालका अनुसार आहाले डाँडा धसिएर गएको पहिरोमा परि विस्थापित चारवटा घर परिवारका 29 सदस्यलाई तत्काल राहत सामग्री प्रदान गरिएको हो। विस्थापितहरू मेहरमान राई, वीरसिंह राई, बम प्रसाद राई र अरूण राईको परिवारलाई त्रिपाल, कम्बल, म्याट्रेस, बोरा, टेन्ट लगायतका सामग्री प्रदान गरिएको हो। जिल्ला प्रशासन कार्यालय झापाले पालो आवेदन शून्यमा झार्ने अभियान अन्तर्गत सार्वजनिक विदाका दिन समेत राष्ट्रिय परिचय पत्र र राहदानी सेवा प्रदान गर्ने भएको छ। अनलाइन आवेदन फारम भरेर बायोमेट्रिक र अन्य प्रक्रियाका लागि पालो पर्खिरहेका सेवाग्राहीलाई सहज र छिटो छरितो सेवा गराउने उद्देश्यले असोज 15 गतेसम्म शून्य बाँकी आवेदन अभियान सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनु भएको छ। अभियान अन्तर्गत कार्यालयले दैनिक बिहान 7 बजे

0: बिहान 7 र साँझ 6 बजेसम्म सेवा प्रदान गर्ने र सार्वजनिक विधामा समेत सेवा प्रवाह हुने जनाइएको छ। हाल कार्यालयमा राष्ट्रिय परिचय पत्र र राहदानी सेवा लिनेको चाप लाग्ने गरेको छ। पालो पर्खिरहेका आवेदक शून्य बनाउने अभियानको लक्ष्य रहेको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना प्रकाशित गर्दै अनलाइन आवेदन गरी पालो पर्खिरहेका सम्पूर्ण सेवाग्राहीलाई आवश्यक सकल कागजात सहित अभियान अवधिमा कार्यालयमा आएर सेवा लिन समेत आग्रह गरिएको छ। उदयपुरको चौधण्डीगढी नगरपालिका वडा नम्बर 5 स्थित सिवाईमा करेन्ट लागेर आज बिहान एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईका अनुसार चौधण्डीगढी नगरपालिका वडा नम्बर 5 सिवाई बस्ने 68 वर्षीय सुखदेव चौधरीको मृत्यु भएको हो। चौधरीले आफ्नै घरको पछाडि कलमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेको थियो। चौधरीको मृत्यु भएको सूचना प्राप्त अनुसार इलाका प्रहरी कार्यालय बेलटारबाट प्रहरी टोली खटिएर शवको प्रारम्भिक कानूनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि नगर अस्पताल बेलटार पठाएको थियो। झापा इलाम द्रुत मार्गमा पर्ने मेसी करिडोर अन्तर्गत इलामको पुगा खोलामा 70 मिटर लामो मोडुलर पुल निर्माण गरिएको छ। संघीय सरकार अन्तर्गत सड़क डिभिजन इलामले यहाँ पुल निर्माण गरेको हो। 3 करोड़ रूपियाँको लागतमा निर्मित पुलको भार वहन क्षमता 30 टन रहेको सड़क डिभिजन इलामले जनाएको छ। पुलको जडान कार्य सम्पन्न भएपछि शनिबार भार वहन परीक्षण गरिएको सड़क डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभएको छ। उहाँका अनुसार सो पुलबाट 30 टनसम्मको भार वहन क्षमताका ढुवानी साधन वार पार गराउन सकिनेछ। भार वहन सफल भएसँगै पुल सञ्चालनको तयारी अघि बढाइएको समेत उहाँले जनाउनुभयो। पुलको एकातर्फ ब्याकवाल ढलान सम्पन्न भइसकेको छ, अर्कोतर्फ ब्याकवाल ढलान कार्य भइरहेको छ। सो काम सकिएपछि केही दिनभित्रै पुलबाट सवारी साधन सञ्चालन गर्ने गरी सड़क डिभिजन कार्यालयले तयारी थालेको हो। पुलको संरचनागत सुधार, सुरक्षा र दीर्घकालीन स्थायित्वका लागि सावधानी अपनाउन समेत सड़क डिभिजन कार्यालयले आग्रह गरेको छ। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
1: दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रणालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% छुट सहित घोपा क्याम्प धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू ओपिडी सेवा, एक्सरे सेवा, घोपा क्याम्प धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरेदेखि उपचार गर्ने, दाँतको आरसीटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, निक्लाजुङ 7 मधुमल्ला, टाढी रोड उत्तर, टावर भएको घरमा। फोन नम्बर 9820703882, 9843713753। के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, मेङबाङ ड्राइभिङ स्कुल धमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9056270030। झिलझिले सम्पर्क 9703721494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाई हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल्सबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 98190850350, 97046073.
0: गत भदौ 10 गते भोटेकोसी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ चट्टान खसेर भएको तथ्य सार्वजनिक भएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माथिल्लो लेन्दी खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम परेका कारण बाढ़ी आएको हो। एक रिपोर्ट। भदौ 10 गते भोटेकोसी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक भएको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माथिल्लो लेन्दी खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार यो बाढ़ी रसुवागाड़ीसम्म प्रति घण्टा 88 किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएको थियो। तीव्र वेगको बाढ़ीले पूर्व सूचनाका लागि समय नै नदी किनारामा रहेका रसुवागढ़ी, स्याप्रोवेशी, बेत्रावती र मलेखुका महत्वपूर्ण जलमापन केन्द्रहरूलाई बगाई पूर्ण रूपमा नष्ट गरिदिएको छ। यद्यपि त्यो समयमै भए पनि रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलपरासी र प्रभावित क्षेत्रमा 6,78,000 भन्दा धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्क गराइएको समेत प्रतिवेदनमा उल्लेख छ। बाढ़ीपछि माथिल्लो लेन्दी खोला क्षेत्रमा दुईवटा नयाँ अस्थायी ताल बनेका छन्। यी ताल फुट्न सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै रहेको समेत प्रतिवेदनमा औल्याइएको छ। यसैबीच सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ।
2: भोटेकोसी बाढ़ीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउन मात्रै 95,42,00,00,000 रूपियाँ खर्च हुने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यक मूल्याङ्कन आरडीएनए प्रतिवेदनमा तत्काल र दीर्घकालीन पुनर्स्थापनाका लागि सो खर्च लाग्ने अनुमान गरिएको छ। प्रतिवेदनमा क्रस कटिङ क्षेत्र अन्तर्गत भत्किएका भवनका संरचना हटाउन, विपद जोखिम न्यूनीकरण र समावेशी पुनर्स्थापनाका लागि सो रकम खर्च हुने अनुमान छ। बाढ़ीका कारण 48,24,00,000,000 रूपियाँ बराबरको भत्किएका भवनका संरचना थुप्रिएको छ। त्यसमा करिब 2,00,00,000,000 माटोको थुप्रो छ। यो हटाउनलाई 30,00,00,000 रूपियाँ भन्दा बढी खाग्ने अनुमान छ। यसै गरी विपद जोखिम न्यूनीकरणका लागि तत्कालै 35,00,00,000 रूपियाँ र दीर्घकालीनका लागि 94,40,00,000 रूपियाँ गरी 94,75,00,000 रूपियाँ बराबर खर्च हुने अनुमान छ। यसमा जलमार्गमा रहेको भग्नावशेष हटाउने, नदी व्यवस्थापन तथा बस्ती संरक्षण, कमान क्षेत्र विकास, उच्च नदी किनारको कटान तथा पहिरो नियन्त्रण, सिंचाई प्रणाली पुनर्स्थापना तथा बहुविपद सूचना प्रणालीको विकासका लागि खर्च लाग्ने देखिएको हो। मोरङ उद्योग व्यापार संघको 35औं कार्य समिति निर्विरोध निर्वाचित भएको छ। अध्यक्ष अनिल कुमार शाह नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएको हो। नयाँ कार्य समितिका लागि आवश्यक संख्यामा मात्र उम्मेद्वारी दर्ता भएपछि सबै पदमा निर्विरोध भएको जनाइएको छ। सहमति र सहकार्यले निरन्तरता दिँदै सबै पद र

0: सदस्यहरूमा निर्वाचित भएको संघले जनाएको छ। नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा अनिल सारडा निर्वाचित हुनुभएको छ। यसै गरी वाणिज्यतर्फका उपाध्यक्षमा विकास बेगवानी र उद्योगतर्फ उपाध्यक्षमा संजय कुमार श्रेष्ठ निर्वाचित हुनुभयो। कार्य समितिको महासचिवमा अमित सारडा, सचिव अमित राठी, कोषाध्यक्षमा दिपेश सुवेदी र सहकोषाध्यक्षमा विनीत सिंगानिया निर्विरोध हुनुभएको छ। संघको प्रवक्ताको जिम्मेवारी सुशील सुरानाले पाउनु भएको छ। संघको वाणिज्यतर्फको सदस्यहरूमा सुशील सुराना, विवेक कुमार अग्रवाल र अनवित घिमरे निर्वाचित हुनुभएको छ। यस्तै उद्योगतर्फ पवन राठी, राजेश कुमार अग्रवाल, मनिष कुमार मारू, देवाशिष गोल्छा र वेदान्त जाजु निर्विरोध निर्वाचित हुनुभएको छ। नवनिर्वाचित अध्यक्ष अनिल कुमार शाहले नयाँ कार्य समितिले विराटनगर र मोरङको औद्योगिक एवं व्यावसायिक क्षेत्रको विकास र समस्या समाधानका लागि ठोस योजनाका साथ काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाव 1200 रुपियाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको 3,02,200 रुपियाँमा कारोबार भएको छ। शुक्रबार सुन 3,01,000 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव 60 रुपियाँले बढेको छ। महासंघका अनुसार चाँदी 4,660 रुपियाँमा कारोबार भएको छ। अस्ति चाँदी तोलामा 255 रुपियाँले घटेर 4,600 रुपियाँमा कारोबार भएको थियो। खबर परिक्रमामा पुनः बालो ब्रेकको
1: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
2: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण, उपचार तथा परामर्श सेवा,
1: निकाल्ने, दाँत भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
2: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
1: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
2: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
1: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5, बेलडागी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।

ब्रेकपछि अन्तर्राष्ट्रिय खबर। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति शी जिनपिङले दुई देशबीच दशकौंदेखि रहेको सीमा विवादलाई न्यायोचित, व्यावहारिक र आपसी सम्मानसहित समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। नयाँ दिल्लीमा सम्पन्न 18 ब्रिक्स शिखर सम्मेलनको साइडलाइनमा भएको द्विपक्षीय भेटवार्तामा दुवैजनाले यस्तो प्रतिबद्धता जनाएका हुन्। भारतीय प्रधानमन्त्री मोदीले सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम नरहेसम्म दुई देशबीचको सम्बन्ध अघि बढ़न नसक्ने प्रश्न पारेका थिए। भारतको परराष्ट्र मन्त्रालयका अनुसार दुई नेताले आपसी मतभेदलाई विवादमा परिणत गर्न नहुने साझा धारणा राखेका छन्। यसअघि अगस्त 2025 चीनको तियानजिनमा भएको भेटपछि सम्बन्ध प्रगतिलाई दुवै पक्षले सकारात्मक रूपमा लिएका छन्। दुई नेता बीच सीमा विवादसँगै व्यापार सन्तुलन र आपूर्ति श्रृंखला सम्बन्धी समेत छलफल भएको जनाइएको छ। अब खेल खबर। एसएससी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश फर्किँदैछ। टोली मलेसियन एयरलाइन्सबाट राति 10:15 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ। नेपाल हिजो भएको एसएससी प्रिमियर कपको फाइनल खेलमा युएईलाई 44 रनले हराउँदै च्याम्पियन बनेको थियो। उपाधिसँगै नेपाल दोस्रो पटक एसिया कपमा पुगेको छ। अब नेपालले अर्को वर्ष बंगलादेशमा हुने एसिया कपमा आयोजक टोलीसँगै भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तान जस्ता टोलीसँग खेल्नेछ। यसैबीच नेपाली एक दिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा 300 विकेट पूरा गर्ने पहिलो बोलरको उपाधि हासिल गरेका छन्। एसएससी प्रिमियर कप अन्तर्गत शनिबार युएईसँगको फाइनल खेलमा 1 विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन्। सन्दीपले हालसम्म एक दिवसीयमा 158 र टी20मा 142 विकेट लिएका छन्। उनले अहिलेसम्म एक दिवसीयमा 79 र टी20आईमा 78 खेल खेलेका छन्। सन्दीपले विदेशी मैदानमा एसएससी प्रिमियर कपको उपाधि जिताउने नेपाली कप्तानको उपलब्धि पनि आफ्नो नाममा लेखाएका छन्।

अन्त्यमा प्रमुख खबर पुनः एकपटक। विधिपूर्वक रूपमा नेपाली महिलाहरूको मुख्य तीज मनाइँदै खाने दिन भोलि व्रत, पशुपतिनाथ मन्दिरमा सहज दर्शनको प्रबन्ध। भदौ दशको बाढीको प्रमुख कारण हिम पहिरो नै भएको ठहर, दुईवटा नयाँ खतरा ताल निर्माण, जोखिम अझै कायमै। पूर्वी पहाड़को प्रमुख आमदानी बनेको अलैंचीको मूल्यमा वात्तै रास, मुख्य सिजनमै भाव घट्दा किसानलाई चिन्ता। सीमा विवादलाई सम्मानजनक रूपमा समाधान गर्न भारत चीन सहमत, मोदी सी विचार सन्तुलन बारे पनि छलफल। र एसएससी प्रिमियर कपको उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्किँदै सन्दीपले लेखाए अन्तर्राष्ट्रिय विकेट क्रिकेटमा 300 विकेट पूरा गर्ने पहिलो बलरको इतिहास। यसका साथै साँझको खबर परिक्रमा सकिएको छ। प्रविधि संयोजनमा साथ दिने खगेन्द्र सहित म गोपाल बिदा चाहन्छौ। नमस्कार, शुभ सन्ध्या।

0: आफूसम्म ढुक्क हुनुहोस्, बजरङ स्टिल शक्तिको नयाँ अवतार।
1: दाँतका बिरामीहरूका लागि खुसीको खबर, अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने, तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रणालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, मिक्लाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 0214004049।

आयो आफ्नो परिवेशको कुरा बल्ल भन्न पायो विश्वसँग जोडिएर भन्छ कुरा हामी शिक्षा सूचना र मनोरञ्जन दिन्छ दामी दामी भाषा भाषा जात जात संस्कृतिको सार प्रकृतिको सुन्दर त हाम्रो उपहार हिमाल पहाड तराईको यो भन्छ खबर तपाईँ हाम्रो रेडियो यही हो हिमशिखर हिमशिखर हिमशिखर रेडियो हिमशिखर 103.2 मेगाहर्ट्ज

हाम्रो लागि दर्पण छाया गयो जो बना दर्पण छाया।

चरीलेकै बाटो झर्यो पल्ला गाउँको नौलो भाखा पल्ला गाउँमा सर्यो परदेशीले खोला तर्यो हुँदै दोभानीमा भैँस चढ्यो।

रातो सेतो गुरौँसित लेखै माथि फुल्यो, सात रङ्गे इन्द्रेणीको नयाँ बाटो खुल्यो। घाम गए पर छाया खसालेर

आज मादल बजे को किन गाउँ घर दुनिया जाउँ जाउँ पात झर्यो फुल छैन गोलाइचीको रुख मुस्कान मर्यो आँसु छैन अँधेरै छ मुख खन्या हेर सकिँदैन हृदयको रस मेरो राजै यो देशको माया गरी बस आज मादल बजेको किन गाउँ घर दुनिया जिउँ जाउँ न आज मादल बज

अनिले घरको माया परला न होइन, दुःख सुख झन्झटले भागी जान होइन। अर्कैको भाग्यतिर लोभिएर होइन,

0: हे भगवान, यो एलईडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
1: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
0: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
1: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउँ न।
2: त्यहाँ एलईडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
0: ए हो र,
2: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
3: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत दुई दशकदेखि तपाईँकै सेवामा समर्पित। तमगाट ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
0: प्रोप्राइटर मनोज सिंह, फोन नम्बर 9846202930 र 9809531639।
4: के तपाईँ रोगी हुनुहुन्छ? उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन? या तपाईँको रोग अपरेशन गर्नुपर्ने रोग हो?
3: यदि त्यसो हो भने नआतिनुहोस्। यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
4: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ।
5: तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
6: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू,
5: दम,
6: गठियाबाद,
5: पित्त पथरी,
6: मूत्र पथरी,
5: ट्युमर,
6: क्यान्सर,
5: डायबिटिज,
6: पक्षघात,
5: मृगौला र पेसाब सम्बन्धी रोगहरू,
6: नाक कान घाँटीको रोग,
5: हार्ट जोनी र नसाको रोग,
6: थाइराइड, किडनी फेल भएकाहरू,
5: मुटु, छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुके रोगलाई बिना अपरेशन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ।
4: नायक होम क्लिनिक, शङ्कर चोक, दमक, छापा। फोन नम्बर 9842093892, 9842093892।
7: सम्झनुहोस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ।
8: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिलजिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ।
9: नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो।
8: सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9056270030। झिलझिले सम्पर्क 9703121494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा।
10: हिमशिखर टाइम चेक,
11: अहिले 7 बज्यो।
12: यस, टाइम चेक का प्रायोजक,
13: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, CSCI एजुकेशन फाउन्डेसन दमक।

सपना पूरा गर्ने आठ र उद्यमशीलताको यात्रा आठको उडान आफ्नो योजना आफ्नै उद्यम र आफ्नै पहिचानका कथा आठको उडान हरेक शुक्रबार साँझ 6:30 बजेदेखि साथै हरेक दिन विभिन्न समयमा सुन्न सक्नुहुनेछ मात्र रेडियो हिमशिखर 103.3 MHz मा।

0: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर। फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-53-162।
1: जनसेवा होमियो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
2: हाम्रा विशेषताहरू
1: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
2: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
1: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
2: स्पेन्डुलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायोरिया, पाइल्स, प्रेसर, सुगर, चर्म रोग, मुसा, खिल, डन्डिफोर,
1: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निदाउने,
2: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
1: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
3: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक छ थाना अगाडि। फोन नम्बर 023-570-752 र 023-581-052, मोबाइल नम्बर 98-526-70-552।
4: कमरिया करे लबालो लाली पपिला गेलो बोले भाइ कहाँ चल दिनु भएको हँ? यहाँ आउनुहोस्, मिठाई खाएर जाइ हाल्नुहोस्।
5: आफ्नो यहाँ दाँत किरा लागेर कस्तो दुखिरहेछ। होस् मिठाई लाइ बोलो, तपाईँको मिठाई तापे आफै राख्नु।
4: भाग बगलोर कस्तो मान्छे छ यार, मानव डेन्टल हुँदा हुँदै बगलोर जस्तो भर्केर हुन्छ
5: मानव डेन्टल।
4: ल दाजु, तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई।
3: ल सुन भले भाइ, त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसीटी गरिन्छ। साथै सुरक्षित तरिकाले पीपी ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ। अनि सुन, त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार, महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था, साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ र पौष महिनाभरिसम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ।
5: ए आमा हो, मिठाई लाइ बोरो, मिठाई बनाउँदै गर्नुहोस्।
3: सम्पर्क मानव डेन्टल केयर अर्थो सेन्टर प्राली, दमक छापा, पश्चिम बस स्ट्यान्डदेखि 100 मिटर पूर्व एभरेस्ट ब्याङ्क सँगै। फोन नम्बर 023-584-973।
4: मानव डेन्टल केयर अर्थो सेन्टर प्राली पहिचानको कुरो छ के, भन्नु पर्छ यो कुरो।
6: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिलजिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिक बहादुर नेङमाङ पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730 9856070030 झिझिले सम्पर्क 9703121494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा।
7: हाई डियर, के छ, ठिक त छौ नि?
8: छैन, केही पनि ठिक। आजकल त तिमीलाई भेट्न पनि साह्रै महँगो हुन थाल्यो है।
7: सरी डियर, नरिसाऊ न, तिमीलाई थाहा छ त म अहिले कस्तो अभियानमा लागिरहेको छु भनेर।
8: थाहा छैन मलाई, आफ्नो बोयफ्रेन्डलाई त केही कुरा सेयर गर्ने टाइम नै कहाँ छ र तिमीसँग।
7: आजको सबै टाइम तिम्रो लागि र हाम्रो अभियानको बारेमा पनि म तिमीलाई सबै बुझाउँछु। ल सुन, सामाजिक यौन विकृति विरुद्ध हाम्रो अभियान द कन्डम हाउस भन्ने मूल नारा सहितको अभियान हो हाम्रो।
8: भन्नाले
7: द कन्डम हाउस दमकले यौन रोगबाट बच्न र सुरक्षित यौन सम्पर्कका लागि कृत्रिम यौन अङ्गहरूको बिक्री सुरु गरेको छ नि।
8: ए, अनि यसबाट चाहिँ के फाइदा छ नि?
7: यसको धेरै फाइदाहरू छ नि। कृत्रिम यौन अङ्गहरूको प्रयोगले गोपनीयता रहनुका साथै विकृति पनि नियन्त्रण हुन्छ, आफू जहाँ गए पनि लान सकिन्छ, अनि यौन अङ्गहरूको प्रयोगबाट पर स्त्री एवं पर पुरुषहरूको भावनात्मक सम्बन्ध साटासाट नहुने भएकाले घर परिवार बिग्रने डर पनि त हुँदैन नि।
8: ओहो, यो त धेरै राम्रो रहेछ नि। अनि यो द कन्डम हाउसमा अरू सेवा सुविधा के छ नि?
7: यहाँ त कपालहरूलाई आवश्यक पर्ने सबै कुराहरू, शीघ्र स्खलन रोक्ने कन्डम, अति पातलो कन्डम, काँडे कन्डम, पुनः प्रयोग गर्न मिल्ने कन्डम, भाइब्रेटिङ कन्डम, महिलाले प्रयोग गर्ने कन्डम, महिला पुरुष दुवैका लागि कृत्रिम यौनाङ्गहरू, महिलाहरूका लागि भाइब्रेटर, सुखापन हटाउने चिल्लो पदार्थ, सिलिकन रिङ, पेनिस पम्प, सिलिकन ब्रा, सरप्राइज गिफ्ट, साथमा अन्य सामग्रीहरू पनि छन् र अझ होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
8: साँच्चै गजबकै रहेछ। अनि यो कहाँ छ बेबी?
7: ए, यो चाहिँ दमक 8 पश्चिम बस स्ट्यान्ड छेउमा रहेको छ र बिहान 10 बजेदेखि बेलुकी 8 बजेसम्म खुल्ला रहन्छ। अनि तिमीलाई पनि कुनै बेला काम लाग्न सक्छ, त्यसैले ल यो नम्बर टिपिराख 9846014089 र 9806085116।
8: तिमी त निकै बाठी पो भएछौ त।
7: अनि गर्लफ्रेन्ड कस्तो?
9: याद गर्नुहोस्, पसल सोही बिल्डिङको अगाडिको सटरमा सारेको छ है।
7: बी सेफ एन्ड सेभ अदर्स, द कन्डम हाउस।
10: नमस्ते, म हास्य व्यङ्ग्य कलाकार मनोज गजुरेल। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाद रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

1991 बाट सम्मानित बजरङ स्टिलको टिएमटी सर्ट आइभी एङ्गल र च्यानलहरू प्रयोग शताब्दीसम्म ढुक्क हुनुहोस्। बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

0: सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 98190850350, 97046073।
1: निशुल्क ओपिडी सेवा सहित अब ओरो डेन्टल केयर प्रणालीमा गिजा सुन्निएर रगत आइरहने, मुख तथा श्वास गनाउने, मुख सम्बन्धी अन्य रोगहरूको उपचार, दाँत भर्ने, गिजाको अपरेशन, दाँतमा खुल राख्ने, कृत्रिम दाँत राख्ने, दाँतमा भएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने, नमिलेको दाँतहरू मिलाउने, बच्चाको दाँतको विशेष उपचार,
2: अत्याधुनिक मेसिनबाट आरसिटी, मुखको डिजिटल एक्सरे, आरभिजी, इन्ट्रा ओरल क्यामेराबाट मुखको सम्पूर्ण जाँच, साथै नयाँ प्रविधिबाट इम्प्लान्ट गरिन्छ।
1: उक्त कुरा बिरामी आफैले कज बबलबाट हेर्न सकिनेछ।
2: साथै प्रत्येक सेवामा 25% छुट समेत व्यवस्था गरिएको छ।
0: ओरो डेन्टल केयर प्राली, दमक चोक, चेसिसोक छापा। फोन नम्बर 023-571-522।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस र माइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का र माइलो।
2: दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित

0: जनसेवा होम क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
1: हाम्रो विशेषताहरू
0: ग्यास्ट्रिक अल्सर हेपाटाइटिस जन्डिस मुर्छा पर्ने क्यान्सर घाँटी दुख्ने
1: टन्सिलाइटिस नाक बन्द हुने सर्दी लागिरहने पिनास कान पाक्ने टाउको दुख्ने केस झर्ने मानसिक तनाव
0: एलर्जी दम बात नसा सम्बन्धी रोग हर्निया प्यारालाइसिस
1: स्पेन्डोलाइटिस साइटिका पथरिया प्रोस्टाइटिस ट्युमर पायोरिया बायस प्रेसर सुगर चर्म रोग मुसा हिल डन्डिफोर
0: गुप्त रोग महिला सम्बन्धी रोग शरीर झमझमाउने घोच्ने पोल्ने निधाउने
1: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकार रोगहरूको सफल उपचार गरिन्छ।
0: डाक्टर केपी सुवेदी एमडी होमियोपेथी।
2: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली दमक छ थाना अगाडि। फोन नम्बर 0235707552 र 0235812 मोबाइल नम्बर 9856705752।

0: रेडियो हिमशिखर 103.3 MHz।
1: यो कार्यक्रम रेडियो हिमशिखर 103.3 MHz ले स्वतन्त्र रूपमा उत्पादन गरेको हो।
2: झापा दमककी सविता भट्टराईको साबुन बनाउने उद्योग कसरी उहाँको सफलताको आधार बन्यो त?
3: आयुर्वेदिक साबुनहरू बनाउँछु, त्यसलाई चाहिँ मैले दर्ता गरिवरी चलाउन थालेको छु। नाम चाहिँ बेस्ट अर्ग्यानिक घरेलु साबुन उद्योग राखेको छु मैले।
2: नमस्कार, म ग्रीष्मा सापकोटा। आठको उडानमा आज दमककी सविता भट्टराईले अर्ग्यानिक साबुन बनाउने उद्योग चलाउन गरेको सङ्घर्ष र अहिलेको सफलताको कथा लिएर आएकी छु। उहाँकै उद्योगमा पुगेर साथी सुदीप अधिकारीले कुरा गर्नु भएको छ।
3: घर गाउँमै आफै उत्पादन गर्यो अनि यहीँतिर मार्केटिङ गर्न पनि सकिने, अनि साथीभाइले मन पराइ पनि दिनुभयो चलाउँदा, त्यही भएर यसमै चाहिँ म गर्नुपर्छ भनेर लागेर गर्न थाल्यो।
4: अनि कहाँ पाउँदो रहेछ यो सामानहरू? यसलाई त धेरै सामानहरू पनि चाहियो नि त, होइन?
3: यो सामान चाहिँ सुरुङ्गा ल्याएको मैले, सुरुमा सुरुङ्गामा त्यो बस्पाको मासतिरपट्टि पाउँदो रहेछ। त्यो पानी झोल साबुनमा चाहिँ बनाउन चाहिँ एउटा एसिड स्लोरी भन्ने चाहिन्छ, अनि कास्टिक सोडा, जिसाल, एसएलएस, अनि युरिया अनि सेन्ट लगाएर हामी तयार गर्छौँ त्यसलाई चाहिँ झोल साबुनलाई। अनि फिनेल पनि र बनाए पनि हुन्छ, र नै किनेर ल्याए पनि हुन्छ।
4: अनि ल्याउनलाई चाहिँ कतिको दुःख छ त? यी सामानहरू यतैको बजारमा भेटिन्छन् कि कताबाट ल्याउनुहुन्छ?
3: यहाँ त पाउँदैन, दमकमा त केही नै पाउँदो रहेन, एउटा कास्टिक सुरादेखि बाहेक केही पाएन बुझेको पहिला। अहिले म कहिले विराटनगरबाट पनि ल्याउँछु, कहिले सुरुङ्गैबाट पनि ल्याउँछु।
4: कति जति उत्पादन गर्नुहुन्छ त त्यसो भए यहाँ तपाईँले चाहिँ यो उद्योगमा?
3: झोल साबुन झन् दिनको 40-45 वटासम्म कहिले जान सक्छ, अनि यो आयुर्वेदिक साबुन चाहिँ अलिक बढी जान्छ त्योभन्दा।
4: ए, यो आयुर्वेदिक साबुन होइन, यसमा चाहिँ के के मिसाउनुहुन्छ यो बनाउँदाखेरि?
3: आयुर्वेदिक साबुनमा एउटा सुप बेस पाउँछ, अनि क्यास्टर ओइल भन्ने पाउँछ त्यसमा लगाउने, अनि यही निम तितेपाती एलोभेरा के को बनाउने त्यही लगायो, अनि सेन्ट लगाएर, अनि एउटा मिल्ट भन्ने चिसो शरीरमा चिसो आउने खालको त्यो पनि पाउँछ, त्यो लगाएर बनाउने गरिरहेको छ।
4: अनि यो काम गर्नलाई अब लगानी पनि त चाहियो, लगानी बिना त भएन।
3: मैले सुरुमा चाहिँ 5,000 सुरु गरेको, त्यसपछि त्यही सामान ल्याएर बेच्दै त्यसबाट त्यही पैसा निकाल्दै, अनि अलिक बढाएँ, अनि अलिक नपुगेर समूहबाट अलिक पैसा लिएर अनि थालेको चलाउनलाई।
4: ए, रोजगारी पनि दिनुभएको छ अरूलाई?
3: अहिले म आफै पनि गइरहेछु, अनि श्रीमानले सघाउँछ, छोरीले, अनि अरू दुईजना जतिलाई पनि गर्नुहुन्छ उहाँहरूले पनि।
4: कहाँ कहाँसम्म जान्छ यो तपाईँका सामानहरू?
3: मेरो सामान दमक प्रायः सबैतिर जान्छ, अनि पथरी जान्छ, तल गौरादो जान्छ, अनि नवलपरासीतिर, यता धरान धनकुटातिर पनि गइरहेको त्यता पनि, अनि पहाडी क्षेत्र त्यही लिक्विड चाहिँ पहाडतिर जान्छ बढी, किनकि चिल्लोहरू धुन ओर्न सहिलो हुने रहेछ, त्यसले गर्दा बढी पहाडतिर पनि जान्छ।
4: यो विदेशतिर पनि लान्छन्?
3: बाहिर यो डल्ला साबुन चाहिँ गइरहेको छ, निम तितेपाती एलोभेरा पपैया यसको चाहिँ जान्छ।
4: अनि व्यवसाय पनि बढाउँदै लानु भएको छ?
3: अलिक माग अलिक बढेको छ अहिले, सिकेपछि केही गर्नुपर्छ भन्ने मेरो भावना भएको कारणले मैले त्यो सिकेको कुरालाई चाहिँ आफै उपभोग गरेर अहिले चलाइरहेको छु, हुँदो रहेछ गर्दा सकिने रहेछ भन्ने सामान चाहिँ लागेको छ। अहिले धेरैले भन्नुहुन्छ तपाईँले गरेको कुरा धेरै राम्रो, तैँले मात्रै गरिरहेको छ भन्नुहुन्छ कि, हाम्रो 40-45 थियो, मैले म मात्रै छु चलाउने चाहिँ, साथीले ए हुँदैन के गरेर भन्नुहुन्थ्यो, अनि एक दुई रुपियाँ बटुला पनि धेरै हुने रहेछ, जस गर्न सकिने रहेछ भन्ने कुरा चाहिँ हुँदो रहेछ।
4: यो व्यवसाय अनि यो उद्यम गरेर सफलता चाहिँ के पाइयो भन्ने लागेको छ तपाईँलाई?
3: कसैले माग्नु लिएले भनेर दिन सक्ने भएको छु, अहिले कसैले दिन पनि चलाइ पनि रहनु भएको छ, लिएले तहाँ छ होला भन्छ, छैन भन्न आउँदैन, दिइरहेछु, अनि जस राम्रो हुँदो रहेछ यही नै मेरो सफलता हो।
4: के छन् तपाईँका अबका योजनाहरू?
3: धेरै जनशक्तिलाई चाहिँ रोजगार दिने मेरो योजना छ, पछि अहिले स्कुटीमै जस 40-35 बोतल चाहिँ आउँछ त्यसमा, त्यसमै लगाएर आफै जाँदा भन्छ, अहिले सही रहेछ, फोन नलिनु भएको छ, अनि फोन गर्नुहुन्छ, नभए ठाउँको आफै पनि पुग्छु, अर्डर गर्नु चाहिँ धेरै सहिलो भएको छ, मलाई यति बदल चाहियो भन्नुहुन्छ, फोन गर्नुहुन्छ, त्यहाँ अर्डरको आधारमा पुगिन्छ सामान, वरिपरिको चाहिँ यहीँ आएर लानुहुन्छ कि, सामान घरमा पुर्याउनु जानु पर्दैन धेरैजनाले चाहिँ।
2: सानो लगानीबाट सुरु भएको सविता भट्टराईको साबुन उद्योग अहिले अरूलाई पनि रोजगारी दिने स्तरमा पुगेको छ। तपाईँकै गाउँठाउँमा पनि यस्तै उद्योग कसैले गर्नुभएको छ भने हामीलाई कमेन्ट वा मेसेज गरेर जानकारी गरिदिनुहोला। नमस्कार।
0: यो कार्यक्रम युरोपियन युनियन र जर्मन फेडरल मिनिस्ट्री फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट BMZ को आर्थिक सहायतामा स्वतन्त्र रूपमा उत्पादन गरिएको हो।

0: लागे हेलो पहिले भाइ कहाँ चलिदिनु भएको हँ यहाँ आउनुहोस् मिठाई खाएर जाइ हाल्नुहोस्
1: आफ्नो यहाँ दाँत किरा लागेर कस्तो दुखिरहेछ होस् मिठाई लाइ पर्यो तपाईँको मिठाई तपाईँ आफै राख्नु
0: भाग बगलोर कस्तो मान्छे छ यहाँ मानव जेन्टल हुँदा हुँदै बगलोर जस्तो भड्केर हुन्छ
1: मानव जेन्टल
0: ल दाजु तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई
2: ल सुनवाले भाइ त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसीटी गरिन्छ साथै सुरक्षित तरिकाले पीपी ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ अनि सुन त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ र पौष महिनाभरि सम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ
1: ए आमा हो मिठाईलाई बोरो मिठाई बनाउँदै गर्नुहोस्
2: सम्पर्क मानव डेन्टल केयर अर्थो सेन्टर फाली दमक छापा पश्चिम बस स्ट्यान्ड देखि 100 मिटर पूर्व एड्रेस ब्याङ्क सँगै फोन नम्बर 03584973
0: मानव डेन्टल केयर अर्थो सेन्टर फाली पहिचानको कुरो छ के भन्नु पर्छ यो कुरो

0: डेंगु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
3: हिमशिखर टाइम चेक
4: अहिले 8 बज्यो।
5: यस टाइम चेक का प्रायोजक
6: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSEI एजुकेशन फाउन्डेसन दमक।

सपना पूरा गर्ने आर्ट र उद्यमशीलताको यात्रा आर्टको उडान आफ्नो योजना आफ्नै उद्यम र आफ्नै पहिचानका कथा आर्टको उडान हरेक शुक्रबार साँझ 6:30 बजेदेखि साथै हरेक दिन विभिन्न समयमा सुन्न सक्नुहुनेछ मात्र रेडियो हिमशिखर 103.3 MHz मा।

0: दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने, तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, मिक्लाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409।
1: यो दाँत पनि कति दुख्न सकेको होला। जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दिक्क भइसके।
2: काकी, होइन, के गनगन गर्दै हुनुहुन्छ हौ? एक्लै गनगनाउनुहुन्छ
1: के हुनु र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, कहाँ कहाँ गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ।
2: काकी पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा शून्यमा विभिन्न थरीका दाँत लाउनु परेमा, अनि बाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गनाएमा एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन कि काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ। महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रो आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, पोर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो कि। ढुक्क भएर गए हुन्छ, बरु मै साथी गइदिउँला, ती दमकमा थाना रोडमै त हो नि। अब आई आई आई गएर बस्नु पर्दैन काकी।
3: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक स थाना रोड, नमस्ते सुपर मार्केट छेउ, फोन 023-576-777, मोबाइल 97-697-27-934।
4: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मंगलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँछौ।
0: दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपा क्याम्प धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू ओपिडी सेवा, एक्सरे सेवा, घोपा क्याम्प धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरैदेखि उपचार गर्ने, दाँतको आरसीटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, मिक्लाजुङ 7 मधुमल्ला टाढी रोड उत्तर टावर भएको घरमा, फोन नम्बर 98-20-70-83-82, 98-4-30-21-753।
5: के तपाईँ रोगी हुनुहुन्छ? उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन? या तपाईँको रोग अपरेशन गर्नुपर्ने रोग हो?
6: यदि त्यसो हो भने नआतिनुहोस्, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
5: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ।
7: तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
8: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू,
7: दम,
8: गठियाबाद,
7: पित्त पथरी,
8: मूत्र पथरी,
7: ट्युमर,
8: क्यान्सर,
7: डायबिटिज,
8: पक्षाघात, अपघात,
7: मृगौला र पिसाब सम्बन्धी रोगहरू,
8: नाक कान घाँटीको रोग,
7: हार्ट जोनी र नसाको रोग,
9: थाइराइड, किडनी फेल भएकाहरू,
7: मुटु छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुकै रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ।
5: नायक होम्यो क्लिनिक, संकदर चोक, दमक, छापा। फोन नम्बर 9842093892, 9842093892।
10: सम्झनु होस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ।
11: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
12: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
11: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
12: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
11: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
12: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
11: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5, बेलडागी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023575906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।
13: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाद, रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नु भएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाई पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास

0: छत्तरी 153, मोबाइल नम्बर 98049 53 162।
1: जनसेवा होम क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
2: हाम्रो विशेषताहरू:
1: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
2: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
1: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
2: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायोरिया, बायस, प्रेसर, सुगर, चर्मरोग, मुसा, खिल, डन्डिफोर,
1: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, फुल्ने, निदाउने,
2: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकार रोगहरूको सफल उपचार गरिन्छ।
1: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
3: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक छ थाना अगाडि। फोन नम्बर 0375707552 र 0375812052, मोबाइल नम्बर 98526705052।
4: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिन्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 98060-22733, 98526-70030। झिलझिले सम्पर्क 97073-21494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा।
5: खुसीको खबर, मृगोला अर्थात किडनी फेल भई डायलासिस गराइरहेका बिरामीहरूका लागि खुसीको खबर। मृगोला अर्थात किडनी फेल भई नियमित हेमोडायलासिस गराइरहनु भएका बिरामीहरूका लागि दमक 2 खरखरे आन्दामा सहुलियत मूल्यमा डायलासिस सेवा उपलब्ध गराइएको सहर्ष जानकारी गराइन्छ। सम्पर्क ओम साई पाथिवारा हस्पिटल प्रणालीद्वारा सञ्चालित हेमोडायलासिस तथा अन्य सेवाहरू, दमक 2 खरखरे आम्दा। सम्पर्क नम्बर 98526-23023, 98526-23037, 98438-54085, 98223-77636।
6: हे भगवान्, यो एलइडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
7: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
6: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
7: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउन। त्यहाँ
8: एलइडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
6: ए हो र,
8: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
9: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत 2 दशकदेखि तपाईँकै सेवामा समर्पित। तमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
10: प्रोप्राइटर मनोज सिंह। फोन नम्बर 98426-20930 र 98049-31639।
11: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा, सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 MHz।

0: ग्लोबल आईबी बैंक सबै का लागि बैंक हिमशिखर टाइम चेक
1: अहिले 9 बज्यो यस टाइम चेक का प्रायोजक
2: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र सीएससीआई एजुकेशन फाउन्डेसन दमक
3: पूर्वबाट उतारेको सूर्य सँगै आयो आफ्नै परिवेशको कुरा बल्ल भन्न पायो विश्वसँग जोडिएर भन्छ कुरा हामी शिक्षा सूचना र मनोरञ्जन

0: दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने, तपाई हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, मिक्लाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409।
1: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक 6 झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर, फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-53-162।
2: के तपाईँ रोगी हुनुहुन्छ? उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन? या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो?
3: यदि त्यसो हो भने नआतिनुहोस्। यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
2: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ।
4: तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
5: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू,
4: दम,
5: गठियाबाद,
4: पित्त पथरी,
5: मूत्र पथरी,
4: ट्युमर,
5: क्यान्सर,
4: डायबिटिज,
5: पक्षघात,
4: मृगौला र पेसाब सम्बन्धी रोगहरू,
5: नाक कान घाँटीको रोग,
4: हार्ट जोनी र नसाको रोग,
5: थाइराइड, किडनी फेल भएकाहरू,
4: मुटु, छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुके रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ।
2: नायक होमियो क्लिनिक, शङ्कर चोक, दमक, छापा, फोन नम्बर 98-42-093-892, 98-42-093-892।
6: सम्झनुहोस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ।
0: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला, फोन नम्बर 98-060-22-730, 98-526-70-030, झिझिले सम्पर्क 97-073-21-494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा।
7: हाय डियर, के छ? ठिक त छौ नि?
8: छैन, केही पनि ठिक। आजकल त तिमीलाई भेट्न पनि साह्रै महँगो हुन थाल्यो है।
7: सरी डियर, नरिसाउ न, तिमीलाई थाहा छ त म अहिले कस्तो अभियानमा लागिरहेको छु भनेर।
8: थाहा छैन मलाई, आफ्नो बोयफ्रेन्डलाई त केही कुरा सेयर गर्ने टाइम नै कहाँ छ र तिमीसँग।
9: आजको सबै टाइम तिम्रो लागि र हाम्रो अभियानको बारेमा पनि म तिमीलाई सबै बुझाउँछु। ल सुन, सामाजिक यौन विकृति विरुद्ध हाम्रो अभियान द कन्डम हाउस भन्ने मूल नारा सहितको अभियान हो हाम्रो।
8: भन्नाले
9: द कन्डम हाउस दमकले यौन रोगबाट बच्न र सुरक्षित यौन सम्पर्कको लागि कृत्रिम यौन अङ्गहरूको बिक्री सुरु गरेको छ नि।
8: ए, अनि यसबाट चाहिँ के फाइदा छ नि?
9: यसको धेरै फाइदाहरू छ नि। कृत्रिम यौन अङ्गहरूको प्रयोगले गोपनीयता रहनका साथै विकृति पनि नियन्त्रण हुन्छ, आफू जहाँ गए पनि लान सकिन्छ, अनि यौन अङ्गहरूको प्रयोगबाट पर स्त्री एवं पर पुरुषहरूको भावनात्मक सम्बन्ध साटासाप नहुने भएकाले घर परिवार बिग्रने डर पनि त हुँदैन नि।
8: ओहो, यो त धेरै राम्रो रहेछ नि। अनि यो द कन्डम हाउसमा अरू सेवा सुविधा के के छ नि?
9: यहाँ त कपालहरूलाई आवश्यक पर्ने सबै कुराहरू, शीघ्र स्खलन रोक्ने कन्डम, अति पातलो कन्डम, काँडे कन्डम, पुनः प्रयोग गर्न मिल्ने कन्डम, भाइब्रेटिङ कन्डम, महिलाले प्रयोग गर्ने कन्डम, महिला पुरुष दुवैका लागि कृत्रिम यौनाङ्गहरू, महिलाहरूका लागि भाइब्रेटर, सुखापन हटाउने चिल्लो पदार्थ, सिलिकन रिङ, पेनिस पम्प, सिलिकन ब्रा, सरप्राइज गिफ्ट, साथमा अन्य सामग्रीहरू पनि छन् र अझ होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
8: साँच्चै गजबकै रहेछ। अनि यो कहाँ छ बेबी?
9: ए, यो चाहिँ दमक 8 पश्चिम बस स्ट्यान्ड छेउमा रहेको छ र बिहान 10 बजेदेखि बेलुकी 8 बजेसम्म खुला रहन्छ। अनि तिमीलाई पनि कुनै बेला काम लाग्न सक्छ, त्यसैले ल यो नम्बर टिपिराख, 98446014 89 र 98060-85-116।
8: तिमी त निकै बाठी पो भएछौ त।
9: अनि गर्लफ्रेन्ड कसको?
10: याद गर्नुहोस्, पसल सोही बिल्डिङको अगाडिको सटरमा सारेको छ है।
9: बी सेफ एन्ड सेभ अदर्स, द कन्डम हाउस।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 MHz।

दमक इन्टरप्राइजेसमा इलेक्ट्रिक स्कुटर र साइकल खरिदमा भारी छुट। न मोबिल चाहिने, न त सर्भिसिङको झन्झट। एक पटक चार्ज गर्दा 100 किलोमिटर सम्म कुदाउन सकिने आकर्षक र नयाँ नयाँ मोडलका इलेक्ट्रिक स्कुटर र इलेक्ट्रिक साइकलहरू ब्याट्री र मोटरमा 6 महिनादेखि 1 वर्षसम्म ग्यारेन्टीका साथ सहुलियत मूल्यमा बिक्री गरिएको सहर्ष जानकारी गराउँदछौ। तपाईँ पनि सरल मूल्यमा भरपर्दो इलेक्ट्रिक स्कुटर एवं साइकल खरिद गर्न चाहनुहुन्छ भने एक पटक दमक इन्टरप्राइजेसलाई अवश्य सम्झिनुहोस्। सम्पर्क दमक इन्टरप्राइजेस, गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि, दमक, झापा। फोन नम्बर 98 16 091 013।

0: यो दाँत पनि कति दुख्न सकेको होला। जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दिक्क भइसके।
1: काकी होइन, के गनगन गर्दै हुनुहुन्छ हौ? एक्लै गनगनाउनुहुन्छ
0: के हुनु र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, कहाँ कहाँ गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ।
1: काकी पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा शून्यमा विभिन्न थरीका दाँत लाउनु परेमा, अनि बाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गनाएमा एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन के काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ। महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रो आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, पोर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो के? ढुक्क भएर गए हुन्छ, बरु मै साथी गइदिउँला, ती दमकमा थाना रोडमै त हो नि। अब आई आई आई गएर बस्नु पर्दैन काकी।
2: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक छ थाना रोड, नमस्ते सुपर मार्केट छेउ। फोन 0235677777, मोबाइल 97697794।
3: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मंगलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँछौ।
4: जनसेवा होम क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
3: हाम्रा विशेषताहरू
4: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
3: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
4: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
3: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायोरिया, पायल्स, प्रेसर, सुगर, चर्म रोग, मुसा, खिल, डन्डिफोर,
4: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, फुल्ने, निदाउने,
3: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
4: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
5: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक छ थाना अगाडि। फोन नम्बर 0235707752 र 0235812052, मोबाइल नम्बर 98527052।

0: रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो
2: हौ 1914 को जस्तै मलाई भोजपुरी खुकुरी मणिपुरी झर्काको थाल बटुका चाहिएको थियो, कहाँ पो मिल्ला हौ? त्यही त मलाई पनि मैयाले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने ठिक्का पाइन्छ।
3: होइन के को बन्ठन हो यो?
2: म पनि त्यही भन्दैछु।
3: त्यही त त्यो सिद्धकाली भोजपुरी भाडा पसलमा गए भइगो नि। तामा, काँसा, भोजपुरे खुकुरी, मणिपुरे झर्का, थालबटुका, स्टिल, रबर आइटम, फेन, रोटी मेकर, ओभन, इलेक्ट्रोनिक आइटम, होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
2: साथमा महागुरु फाल्गु नन्द र धर्मगुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ। सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
3: युनाइटेड युनिराइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिराइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
4: साथै ओइगा ब्रान्डका फेन कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: सम्पर्क सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथिबारा पाण्डे सप्लायर्स, नमुना मार्ग पश्चिम, नगरपालिका रोड, दमक छापा। प्रुफ राइटर पुष्प बहादुर पाण्डे 9852076162, विनोद पाण्डे 9924083188, प्रकाश पाण्डे 9916030993, शोभित पाण्डे 9907062, फोन नम्बर 0235825594।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: जनसेवा होम क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
1: हाम्रो विशेषताहरू
0: ग्यास्ट्रिक अल्सर हेपाटाइटिस जन्डिस मूर्छा पर्ने क्यान्सर घाँटी दुख्ने
1: टन्सिलाइटिस नाक बन्द हुने सर्दी लागिरहने पिनास कान पाक्ने टाउको दुख्ने केस झर्ने मानसिक तनाव
0: एलर्जी दम बाघ नसा सम्बन्धी रोग हर्निया प्यारालाइसिस
1: स्पेन्डोलाइटिस साइटिका पथरिया प्रोस्टाइटिस ट्युमर पायोरिया बायस प्रेसर सुगर चर्मरोग मुसा हिल डन्डिफोर
0: गुप्त रोग महिला सम्बन्धी रोग शरीर झमझमाउने घोच्ने फुल्ने निदाउने
1: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकार रोगहरूको सफल उपचार गरिन्छ।
0: डाक्टर केपी सुवेदी एमडी होमियोपेथी।
2: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली दमक सब थाना अगाडि। फोन नम्बर 0235707552 र 0235812052 मोबाइल नम्बर 98526705052।
3: हिम शिखर टाइम चेक
4: अहिले 10 बज्यो।
5: यस टाइम चेक का प्रायोजक
6: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउन्डेसन दमक।
7: पूर्वबाट उदाएको सूर्य सँगै आयो आफ्नै परिवेशको कुरा पल्ल भन्न पायो विश्वसँग जोडिएर भन्छ कुरा हामी

0: त हाम्रो उपहार हिमाल पहाड तराईको यो बच्चा खबर तपाईँ हाम्रो रेडियो यही हो हिमसिखर हिमसिखर हिमसिखर रेडियो हिमसिखर 103.2 मेगाहर्ट्ज
1: श्रोता अब तपाईँकै हिबेर आज दिनभरिका खबरहरू समेटिएको संक्षिप्त खबर सङ्गालो सुन्न सक्नुहुनेछ। त्यस पश्चात 11 बजेसम्म विभिन्न नेपाली पुराना कालजी गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: निशुल्क ओपिडी सेवा सहित अब ओरो डेन्टल केयर प्रणालीमा गिजा सुनिएर रगत आइरहने, मुख तथा श्वास गनाउने, मुख सम्बन्धी अन्य रोगहरूको उपचार, दाँत भर्ने, गिजाको अपरेसन, दाँतमा खुल राख्ने, कृत्रिम दाँत राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने, नमिलेको दाँतहरू मिलाउने, बच्चाको दाँतको विशेष उपचार,
1: अत्याधुनिक मेसिनबाट आरसीटी, मुखको डिजिटल एक्सरे, आरबीजी, इन्ट्रा ओरल क्यामेराबाट मुखको सम्पूर्ण जाँच, साथै नयाँ प्रविधिबाट इम्प्लान्ट गरिन्छ।
0: उक्त कुरा बिरामी आफैले कवच भवलबाट हेर्न सकिनेछ।
1: साथै प्रत्येक सेवामा 25% छुट समेत व्यवस्था गरिएको छ।
2: ओरो डेन्टल केयर प्राली, दमक चोक, चिसोक झापा, फोन नम्बर 0235715722।
3: हिमशिखर टाइम चेक,
4: अहिले 11 बज्यो।
5: यस, टाइम चेक का प्रायोजक
6: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र सीएससीआई एजुकेशन फाउन्डेसन दमक।
7: पूर्वबाट उतारेको सूर्य सँगै आयो, आफ्नै परिवेशको कुरा बल्ल भन्न पायो, विश्वसँग जोडिएर भन्छ कुरा हामी, शिक्षा सूचना र मनोरञ्जन दिन्छ दामी दामी, भाषा भाषा जात जात संस्कृतिको सार, प्रकृतिको सुन्दर त हाम्रो उपहार, हिमाल पहाड तराईको यो भन्छ खबर, तपाईँ हाम्रो रेडियो यही हो हिमशिखर।
8: श्रोता, अब तपाईँ एक घन्टा अवधिभर पुराना पुराना कालजयी हिन्दी गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: जापानिज इन्सेफलाइटिस रोग बारे स्वास्थ्य कार्यालय झापाको जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: स्वास्थ्य कार्यालय झापा।
3: के तपाईँ रोगी हुनुहुन्छ, थोरै खर्चमा उपचार गराउन चाहनुहुन्छ? त्यसो भए आउनुहोस् सेवा होमियो क्लिनिक फर्निचर लाइन दमकमा। यहाँ जर्मनी होमियोपेथिक पद्धति मार्फत नयाँ तथा पुराना सबै खाले रोगहरूको बिना साइड इफेक्ट, बिना अपरेशन सफल उपचारका लागि 28 वर्षदेखि अनुभवी होमियोपेथिक चिकित्सक डाक्टर घनश्याम सुवेदीको दैनिक सेवा।
4: हाम्रा सेवाहरू: पेट सम्बन्धी, ग्यास्ट्रिक, जन्डिस, कब्जियत, अमलपित्त, पेटमा पानी जमेको आदि,
3: नसा सम्बन्धी, साइटिका, ढाड दुख्ने, जोड्नी दुख्ने, बाथ रोग, प्यारालाइसिस, टाउकोमा पानी जमेको,
4: महिला सम्बन्धी, महिनावारी गडबडी, बढी रगत जाने, स्तनमा गाँठा गुठी, गर्भ नहरने वा आफै गर्भपतन हुने, सेतो पानी जाने, निसन्तान आदि,
3: छाला सम्बन्धी, मुसा, खिल, दाग, डन्डीफोर, पोतो, नङ पाक्ने आदि,
4: श्वास प्रश्वास सम्बन्धी, रुगाखोकी, दम, नाक बन्द हुने आदि,
3: पिसाब सम्बन्धी, पिसाबबाट रगत जाने, पथरिया, पिसाब पोल्ने, पिसाब धेरै लाग्ने, प्रोस्टेट बढेको, साथै अन्य रोगहरू, हर्सा, गठिया बाथ, कान पाक्ने, गिजा पाक्ने, प्रेसर बढेको, शरीरमा मासु पलाएको, शरीरमा भएका गाँठा गुठी, थाइराइड, छारे रोग, कपाल झर्ने, सबै खाले नयाँ तथा पुराना रोगहरूको सफल उपचार गर्नुका साथै दैनिक भिडियो एक्सरे र प्याथोलोजी सेवा समेत उपलब्ध छ। सम्पर्क डाक्टर घनश्याम सुवेदी, सेवा होमियो क्लिनिक, पशुपति मार्ग, फर्निचर लाइन, दमक, झापा। फोन नम्बर 98426211, 98426211।
5: जनसेवा होमियो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
6: हाम्रा विशेषताहरू:
5: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
6: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
5: एलर्जी, दम, बाथ, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
6: स्पन्डलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायोरिया, पायल्स, प्रेसर, सुगर, चर्मरोग, मुसा, खिल, डन्डीफोर,
5: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निदाउने,
6: तत्काल अपरेशन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
5: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
7: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक छ, थाना अगाडि। फोन नम्बर 0375707652 र 0385812, मोबाइल नम्बर 98526705752।
8: ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क।
9: हिमशिखर टाइम चेक।
10: अहिले 12 बज्यो।
9: Yes, time check up प्रायोजक
10: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSEI Education Foundation दमक

0: रेडियो हिमशिखर 103.3 मेगाहर्ज।
1: श्रोता, अब तपाईँ एक घण्टा अवधिभर नेपाली विभिन्न पप गीत तथा डान्सिङ सङहरू सुन्न सक्नुहुनेछ। रेडियो हिमशिखर सुन्दै गर्नुहोला।

0: जापानिज इन्सेफलाइटिस रोग बारे स्वास्थ्य कार्यालय झापाको जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बच्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: स्वास्थ्य कार्यालय झापा।
3: के तपाई रोगी हुनुहुन्छ, थोरै खर्चमा उपचार गराउन चाहनुहुन्छ? त्यसो भए आउनुहोस् सेवा होमियो क्लिनिक फर्निचर लाइन दमकमा। यहाँ जर्मनी होमियोपेथिक पद्धति मार्फत नयाँ तथा पुराना सबै खाले रोगहरूको बिना साइड इफेक्ट, बिना अपरेशन सफल उपचारका लागि 28 वर्षदेखि अनुभवी होमियोपेथिक चिकित्सक डाक्टर घनश्याम सुवेदीको दैनिक सेवा।
4: हाम्रा सेवाहरू: पेट सम्बन्धी, ग्यास्ट्रिक, जन्डिस, कब्जियत, अमलपित्त, पेटमा पानी जमेको आदि,
3: नसा सम्बन्धी, साइटिका, ढाड दुख्ने, जोड्नी दुख्ने, बाथ रोग, प्यारालाइसिस, टाउकोमा पानी जमेको,
4: महिला सम्बन्धी, महिनावारी गडबडी, बढी रगत जाने, स्तनमा गाँठा गुठी, गर्भ नहरने वा आफै गर्भपतन हुने, सेतो पानी जाने, निसन्तान आदि,
3: छाला सम्बन्धी, मुसा, खिल, दाग, डन्डीफोर, पोतो, नङ पाक्ने आदि,
4: श्वास प्रश्वास सम्बन्धी, रुगा खोकी, दम, नाक बन्द हुने आदि,
3: पिसाब सम्बन्धी, पिसाबबाट रगत जाने, पथरिया, पिसाब पोल्ने, पिसाब धेरै लाग्ने, प्रोस्टेट बढेको, साथै अन्य रोगहरू, हर्सा, गठिया बाथ, कान पाक्ने, गिजा पाक्ने, प्रेसर बढेको, शरीरमा मासु पलाएको, शरीरमा भएका गाँठा गुठी, थाइराइड, छारे रोग, कपाल झर्ने, सबै खाले नयाँ तथा पुराना रोगहरूको सफल उपचार गर्नुका साथै दैनिक भिडियो एक्सरे र प्याथोलोजी सेवा समेत उपलब्ध छ। सम्पर्क डाक्टर घनश्याम सुवेदी, सेवा होमियो क्लिनिक, पशुपति मार्ग, फर्निचर लाइन, दमक, झापा। फोन नम्बर 98426211, 98426211।
5: हे भगवान्, यो एलईडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
6: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
5: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
6: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउन। त्यहाँ एलईडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
5: ए हो र,
6: सर्वाधिक ग्राहकहरूको मन जिक्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
7: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत दुई दशकदेखि तपाईँकै सेवामा समर्पित। तमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
8: प्रोप्राइटर मनोज सिंह। फोन नम्बर 9846202930 र 9809531639।
9: हिमशिखर टाइम चेक।
10: अहिले 1 बज्यो। यस, टाइम चेक का प्रायोजक
11: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउन्डेसन दमक।
12: पूर्वबाट उतारेको सूर्य सँगै आयो, आफ्नै परिवेशको कुरा बल्ल भन्न पायो, विश्वसँग जोडिएर भन्छ कुरा हामी, शिक्षा सूचना र मनोरञ्जन दिन्छ दामी दामी। भाषा भाषा जाति जाति संस्कृतिको सार, प्रकृतिको सुन्दरता हाम्रो उपहार, हिमाल पहाड तराईको यो भन्छ खबर, तपाईँ हाम्रो रेडियो यही हो हिमशिखर।
7: श्रोता, अब तपाईँ 1 घण्टा अवधिभर विभिन्न नेपाली चलचित्रका गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: म त जबलेस छु अनि होपलेस छु, रेस्टुरा पनि जाँदिन।
1: पैसा दिन्छ दिन्छ।

0: यो दाँत पनि कति दुख्न सकेको होला। जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दिक्क भइसके।
1: काकी होइन, के गनगन गर्दै हुनुहुन्छ हौ? एक्लै गनगनाउनुहुन्छ
0: के हुनु र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, टक्का गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ।
1: काकी पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा सुन्निएमा, विभिन्न थरीका दाँत लाउनु परेमा, अनि डाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गनाएमा, एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन के काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ। महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रै आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, पोर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो के? ढुक्क भएर गए हुन्छ, बरु मही साथी गइदिउँला, ती दमकमा थाना रोडमै त हो नि। अब आइया गएर बस्नु पर्दैन काकी।
2: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक छ थाना रोड, नमस्ते सुपर मार्केट छेउ। फोन 023-576-777, मोबाइल 97-697-27-934।
3: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मंगलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँछौ।
4: जनसेवा होम क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
5: हाम्रा विशेषताहरू:
4: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
5: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
4: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
5: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्यूमर, पायोरिया, पायल्स, प्रेसर, सुगर, चर्म रोग, मुसा, खिल, डन्डिफोर,
4: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निदाउने,
5: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
4: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
6: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक छ थाना अगाडि। फोन नम्बर 023-570-752 र 023-581-052, मोबाइल नम्बर 98-526-70-552।
7: ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क।
8: हिमशिखर टाइम चेक,
9: अहिले 2 बज्यो।
10: यस, टाइम चेक का प्रायोजक,
11: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, CSCI एजुकेशन फाउन्डेशन, दमक।
12: पूर्वबाट उदाएको सूर्य सँगै आयो, आफ्नै परिवेशको कुरा पल्ल भन्न पायो, विश्वसँग जोडिएर भन्छ कुरा हामी, शिक्षा सूचना र मनोरञ्जन दिन्छ दामी दामी, भाषा भाषी जाति जाति संस्कृतिको सार, प्रकृतिको सुन्दरता हाम्रो उपहार, हिमाल पहाड तराईको यो भन्छ खबर, तपाईँ हाम्रो रेडियो यही हो हिमशिखर, हिमशिखर।
13: श्रोता, अब तपाईँ 1 घन्टा अवधि भर पुराना पुराना कालजी हिन्दी गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: यानी हो, यो दाँत पनि कति दुख्न सकेको होला। जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दिक्क भइसके।
1: काकी अहिले के गनगन गर्दै हुनुहुन्छ हौ? एक्लै गनगनाउनु हुन्छ
0: के हुनु र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, कहाँ कहाँ गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ।
1: काकी पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा शून्यमा विभिन्न थरीका दाँत लाउनु परेमा, अनि बाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गनाएमा एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन कि काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ। महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रै आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, पोर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो कि। ढुक्क भएर गए हुन्छ, बरु मै साथी गइदिउँला, ती दमकमा थाना रोडमै त हो नि। अब आई गएर बस्नु पर्दैन काकी।
2: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक छ थाना रोड, नमस्ते सुपर मार्केट छेउ। फोन 0235677777। मोबाइल 97697974।
3: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मंगलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछ।
4: हिमशिखर टाइम चेक,
5: अहिले 3 बज्यो।
6: यस, टाइम चेक का प्रायोजक,
7: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, CSCI एजुकेशन फाउन्डेसन दमक।

0: श्रोता एन्जेल, हामीले तपाईँलाई विभिन्न नेपाली तथा हिन्दी गीत संगीतहरू सुनायौं। अब एक घण्टा अवधिभर विभिन्न नेपाली राष्ट्रिय भाकाहरू सुन्न सक्नुहुनेछ।
1: धेरै जनता रोए अनि केही नेता पनि रोए सायद, तर कसैको आँसुको कदर भएन। जो कोही सत्तामा बसे पनि देशले विकासको काँचुली फेर्न सकेन। पटक पटक आशा मरेर जाँदा पनि आशावादी भएका आँखाले परिवर्तन देख्न पाएन। आशाको दियो निभेको छ, निराशा मौलाउँदैछ। युवाहरू भौतारिएर पलायन भएका छ, छिमेकले हेप्न खोज्दैछ, छिमेकको हेपाई तोड्नु छ, टुटेका मनहरू जोड्नु छ। अब फेरि सारा जनता उठेर समृद्ध नेपाल बनाउनु छ, आशाको दियो बाल्नु छ।

जाग्नु छ, बस केवल जाग्नु छ। भावनालाई मेटाउन खोज्ने दुष्प्रयासको अन्त्य गर्नु छ, बस केवल जाग्नु छ।

0: हौ 1914 को जस्तै मलाई भोजपुरी खुकुरी मणिपुरी झर्काको थाल बटुका चाहिएको छु। कहाँ पो मिला हौ? त्यही त मैले पनि मैयाले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने ठिक कहाँ पाइन्छ?
1: होइन के को गन्ठन हो यो?
0: म पनि त्यही भन्दैछु।
1: त्यही त त्यो सिद्धकाली भोजपुरी भाडा पसलमा गए भइगयो नि। तामा काँसा भोजपुरी खुकुरी मणिपुरी झर्का थाल बटुका स्टिल रबर आइटम फेन रोटी मेकर ओभन इलेक्ट्रोनिक आइटम होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
0: साथमा महागुरु फाल्गुनन्द र धर्म गुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ। सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
1: युनाइटेड युनिराइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिराइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
2: साथै ओइका ब्रान्डका फेन कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: सम्पर्क सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथिभरा पाण्डे सप्लायर्स, नमुना मार्ग पश्चिम नगरपालिका रोड दमक छापा, प्रोफराइटर पुष्प बहादुर पाण्डे 98526-76162, विनोद पाण्डे 98240-83188, प्रकाश पाण्डे 98160-30993, सोभित पाण्डे 98079-62602, फोन नम्बर 03-582-594।
2: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर झिलझिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 98060-22730, 98526-70030। झिलझिले सम्पर्क 97073-21494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा।
4: यानी हो, यो दाँत पनि कति दुख्न सकेको होला। जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन। साह्रै दिक्क भइसके
5: काकी। होइन, के गनगन गर्दै हुनुहुन्छ हौ? एक्लै गनगनाउनुहुन्छ
4: के हुनु र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन। कहाँ कहाँ गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ
5: काकी। पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा शून्यमा विभिन्न थरीका दाँत लाउनु परेमा, अनि बाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गनाएमा, एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन के काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ। महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रो आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, पोर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो के? ढुक्क भएर गए हुन्छ, बरु मै साथी गइदिउँला। ती दमकमा थाना रोडमै त हो नि, अब आई आई आई गएर बस्नु पर्दैन काकी।
6: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक छ थाना रोड, नमस्ते सुपर मार्केट छेउ। फोन 03-576-777, मोबाइल 97697-27934।
7: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मंगलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछ।
8: हे भगवान्, यो एलईडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
9: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
8: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
9: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउ न, त्यहाँ एलईडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
8: ए हो र,
9: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
3: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत 2 दशकदेखि तपाईँकै सेवामा समर्पित। तमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
10: प्रोप्राइटर मनोज सिंह, फोन नम्बर 98-426-20-930 र 98-049-31-639।
11: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
12: हिमशिखर टाइम चेक,
13: अहिले 4 बज्यो। यस, टाइम चेक का प्रायोजक,
14: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, CSEI एजुकेशन फाउंडेशन दमक।

0: Mega Rosa.
1: श्रोता, यति बेला बिहानको 4 बजिसकेको छ। यसअघि तपाईँले मिठा मिठा विभिन्न नेपाली विधाका गीत संगीतहरू सुनिसक्नु भएको छ। अबको एक घण्टा तपाईँ नेपाली भक्ति भजन सुन्न सक्नुहुनेछ। त्यसपश्चात सधैँ चाहिँ बिहानी पखका कार्यक्रमहरू सुरु हुनेछन्।

नमस्ते, म आशय व्यङ्ग्य कलाकार मनोज गजुरेल। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाद रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: अय्या नि हो, यो दाँत पनि कति दुख्न सकेको होला। जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दिक्क भइसके।
1: काकी अहिले के गनगन गर्दै हुनुहुन्छ हौ? एक्लै गनगनाउनु हुन्छ
0: के हुनु र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, कहाँ कहाँ गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ।
1: काकी पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा शून्यमा विभिन्न थरीका दाँत लाउनु परेमा, अनि बाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गनाएमा एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन के काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ। महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रै आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, पोर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो कि। ढुक्क भएर गए हुन्छ, बरु मै साथी गइदिउँला, ती दमकमा थाना रोडमै त हो नि। अब आइया गएर बस्नु पर्दैन काकी।
2: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक छ थाना रोड, नमस्ते सुपर मार्केट छेउ। फोन 023-576-777, मोबाइल 97-697-27-934।
3: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मंगलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँछौ।
4: दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपा क्याम्प धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू ओपिडी सेवा, एक्सरे सेवा, घोपा क्याम्प धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरेदेखि उपचार गर्ने, दाँतको आरसीटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, मिक्लाजुङ 7 मधुमल्ला, टाढी रोड उत्तर, टावर भएको घरमा। फोन नम्बर 9820-70-83-82, 9840-21-753।
5: जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र निशुल्क रूपमा वडा कार्यालयमा दर्ता गरौं गराउ। दमक नगरपालिका 3 नम्बर वडा कार्यालयबाट जनहितमा जारी सूचना।
6: हिमशिखर टाइम चेक,
7: अहिले 5 बज्यो। यस, टाइम चेक का प्रायोजक,
8: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, CSCI एजुकेशन फाउंडेशन दमक।

स्वप्नाले बन्दुक, धुनाले बन्दुक, मृगलाई ताकेको, मृगला होइन मायालाई ताकेको. नमस्कार, म हुँ प्रशान्त ताम्रकार. तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाद रेडियो हिमशिखर 103.3 MHz.

अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।